निकाय समन्वय साप्ताहिक प्रगति समीक्षा समयमै कार्यान्वयनलाई निर्देशन तथा सहजीकरण गरिएको कार्यालयले दावी गरेको छ। बेरुजु फर्चेट अनुगमन समितिकामा समितिका विभिन्न बैठकबाट तत्काल बेरुजु फर्चेटको कारवाही गर्न तथा असुल उपर गर्नुपर्ने बेरुजुको लागत राख्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको समेत बताइएको छ। यस अवधिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माताका कार्यालयको संगठन तथा व्यवस्थापन सम्बन्धी कार्यलाई अन्तिम रूप दिएको बताइएको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। यसै गरी कार्यालयले सुन्ने बाँकी फाइल अभियान सञ्चालनका लागि मार्गदर्शन 2082 तयार गरी सबै मन्त्रालय निकाय आयुक्त स्थानीय तहमा पत्राचार गर्दै एकीकृत प्रगति प्रतिवेदन माग गरेको समेत जनाएको छ। कार्य प्रक्रिया पुनर्संरचना कार्यान्वयन सम्बन्धी मार्गदर्शन 2083 कार्यान्वयनका लागि सबै मन्त्रालय आयोग सचिवालय मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय स्थानीय तहमा पत्राचार गरिएको समेत सरकारले बताएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कंग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। उहाँले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी समेत दिएको छ। हिजो शुक्रबार पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले सत्ता पक्षका सांसद र मन्त्रीहरूको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउनु भएको हो। उहाँले भन्नुभयो, प्रत्येक दिन सुनिन्छ सत्ताधारी पार्टीका सांसदले कर्मचारी अप्काएका छन्, कहिले मन्त्रीले उत्तेजना दिने खालका अभिव्यक्ति दिएका छन्। मैले यस्तो पहिले कहिले देखेको थिइनँ। जब प्रचण्ड बहुमत प्राप्त हुन्छ तब बहुमतको अहंकारले कहाँ लैजाँदो रहेछ भन्ने शासकीय अराजकतातर्फ लैजाँदो रहेछ। म अहिले शासकीय अराजकता देखिरहेको छु। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीले गलत सन्देश गएको उहाँको भनाइरहेको छ। सरकारको शासकीय अराजकतालाई रोक्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको तर्क रहेको थियो। छब्बीस जेठमा बागमती प्रदेशका नेताहरूबाट सुझाव लिएर सुरु भएको अभियान 23 सालमा सल्लाहकारहरूको सुझाव लिएर सकिएको थियो। नेकपा एमाले प्राप्त गरेका सुझाव समेत र प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेललाई दिएको थियो। 25 सालमा बसेको कार्यदलको बैठकले दिएको जिम्मेवारी बमोजे महासचिव पोखरेलले प्रतिवेदन लेखिसक्नु भएको छ। संयोजकले महासचिवलाई तयार पार्नुहोस् भन्नुभएको छ, तर महासचिवले समय लिएर प्रतिवेदन लेख्नु भएको छ। स्रोतले बताएको छ, आफूले तयार पारेको ड्राफ्ट महासचिव पोखरेलले संयोजक थापालाई बुझाउनु भएको छ, तर थापाबाट अहिलेसम्म कुनै जवाब फर्किएको छैन। बरु उक्त ड्राफ्ट अध्यक्ष ओलीको निवास गुण्डु पुगेर अड्किएको समय स्रोतले बताएको छ। महासचिवले उपाध्यक्षलाई दिनुभएको छ, उपाध्यक्षले अध्यक्षलाई लगेर बुझाउनु भएको छ। एकजना पदाधिकारीले बताएका छन्, अध्यक्षले त्यो प्रतिवेदन मन पराउनु भएन भन्ने सुनिएको छ। ती पदाधिकारीका अनुसार गुण्डु पुगेर प्रतिवेदन अड्किएको थाहा पाएपछि महासचिव पोखरेलले अध्यक्ष ओलीसँगै चासो राख्दै आउनु भएको समेत बताइएको छ। नेकपा एमालेका सचिव शङ्कर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारणा संघीयताको विपक्षमा रहेको बताउनु भएको छ। प्रेस उत्तारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग हिजो मन्थलीमा कुराकानी गर्दै उहाँले प्रदेशको कारण खर्च बढेको भन्ने कुरा आएको छ। प्रदेश सरकारप्रति फैलाइएको धारणा संघीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो, उहाँले बताउनु भएको छ। तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सरकार नै भएको उहाँको भनाइ छ। सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च गर्ने बढी अपरिहार्य छ भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो कुनै पनि हालतमा उचित नभएको उहाँले बताउनु भएको छ। पत्रकारसँग कुरा गर्दै पोखरेलले संघीयतामा प्रदेश नै मुख्य भएको स्पष्ट समेत पार्नु भएको छ। श्रीमान श्रीमती बीच हुने घरेयासी विवाद निरन्तरको मनमुटाव वा मृतकले छालेको सुसाइड नोटमा यातनाको कुरा उल्लेख हुँदैमा कसैलाई आत्महत्या दुरस्थान मुद्दामा दोषी ठहर गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र मेघराज पौडेलको संयुक्त इजलासले गुल्मीका विवेक महतलाई सफाई दिन उच्च अदालत तुल्सीपुरको फैसलालाई सदर गर्दै यस्तो कानूनी व्याख्या गरेको हो। गुल्मीको चन्द्रकोट गाउँपालिका 8 बेक्सन बन्ने विवेक महत र सम्झना छेत्रीबीच 2079 सालमा विवाह भएको थियो। विवाहपछि गुल्मी दरबार गाउँपालिका स्थित माइती घरमा बस्दै आएका बेला 79 मङ्सिर 4 गते 34 वर्षीय सम्झनाले आफ्नै घरमा माथिल्लो तलामा पास लगाएर आत्महत्या गरेकी थिइन्। मृतक सम्झनाको भाइ शाह रामु छेत्रीले विवेकले दैनिक मादक पदार्थ तथा गाजा सेवन गरी सरकारी तथा शारीरिक तथा मानसिक यातना दिएको कारण दिदी आत्महत्या गर्न बाध्य भएको भन्दै प्रहरीमा किटानी जारी दिएपछि नेपाल सरकार बाध्य भए आत्मदुरुस्थान मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा गुल्मी जिल्ला अदालतका न्यायाधीश वसन्तराज पौडेलको इजलासले 2080
26 गते प्रतिवादी विवेकलाई मौलिक अपराध संहिता 2074 को दफा 185 एक बमोजिम

0: कसुरदार ठहरै 6 महिना कैद र 5,000 जरिवाना तोकेको थियो। तर उच्च अदालत तुल्सीपुरका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र पुण्यश्री दवाडी घिमिरेको इजलासले फैसला उल्टाउँदै विवेकलाई सफाई दिएको समेत बताइएको छ। नेपालमा रोहिङ्गा शरणार्थीको संख्या 526 रहेको छ। दक्षिण सिमानाकाबाट विभिन्न मितिमा नेपाल प्रवेश गरेका रोहिङ्गाको संख्या 526 रहेको नेपाल प्रहरीले बताएको छ, जसमध्ये 162 पुरुष, 148 महिला र 216 जना बालबालिका रहेको प्रहरी प्रवक्ता तथा डिआइजी अभिनाथ काफ्लेले बताउनु भएको छ। उनीहरू कपन र ललितपुरको सुनकोटी क्षेत्रमा बस्दै आएको समेत बताइएको छ। केही समय अघि प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले नेपालमा रोहिङ्गा लगायतका शरणार्थी प्रवेश भएको विषय उल्लेख गर्नु भएको थियो। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षामा विदेशबाट चिकित्सा शिक्षा अध्ययन गरेका धेरै परीक्षार्थी उत्तीर्ण भएको तथ्याङ्क सार्वजनिक गरेको छ। साउनको 7 र 8 गते सम्पन्न परीक्षामा 1013 जना सहभागी मध्ये 947 जना उत्तीर्ण र 65 जना अनुत्तीर्ण भएका छन्। नेपालमा अध्ययन गरेका 919 जना मध्ये 15 जना मात्रै अनुत्तीर्ण भएका छन्। भारतबाट सहभागी 17 जना मध्ये 13 जना उत्तीर्ण भए पनि चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन्। पाकिस्तानबाट सहभागी भएका सबै 9 जना उत्तीर्ण भएका छन्। निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले यो नतिजाका आधारमा कुनै देश वा शैक्षिक संस्था गुणस्तरको निष्कर्ष निकाल्न नमिल्ने समेत बताउनु भएको छ। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 36 औं वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दैछ। आज साउन 23 गते शनिबार बिहान 8 बजेदेखि सञ्चालन हुने कार्यक्रम का औषधि सेवा केन्द्र परिसर, का औषधि तथा विजय विकास स्रोत केन्द्र परिसर गैंडाकोटमा एकैसाथ आयोजन गरिने संस्थाले जनाएको छ। संस्थाले रक्तदानलाई जीवनदानको महान अभियान भन्दै योग्य तथा स्वस्थ नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध समेत गरेको छ। सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको समेत बताएको छ। रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वासका साथ आयोजन गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, सदस्य र इच्छुक नागरिकको सक्रिय सहभागिता हुने संस्थाले अपेक्षा समेत गरेको छ। आज बिकु सहकारीले 2 स्थानमा रक्तदान कार्यक्रम गर्दैछ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गणेशमान सिंह राष्ट्रिय पुरस्कारका लागि नवलपुरबाट 3 वटा सामुदायिक वन छनौट। माछा पालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइने मन्त्री चौधरीको दावी। चितवनमा बाघ चितुवाको गतिविधि बढेपछि क्यामेरा र खोर मार्फत अनुगमन थालियो। ग्याँसको अभाव सृजना गर्नेलाई हदैसम्म कारवाही गर्ने सरकारको चेतावनी। र विदेशमा अध्ययन गरेका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेको तथ्याङ्क सार्वजनिक। बिकुको वार्षिक उत्सवको अवसरमा आज 2 स्थानमा खुला रक्तदान कार्यक्रमको आयोजन गरिँदै हवस्त। सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर अहिलेलाई सकिएको छ। प्राविधिक मित्र राजेन्द्रलाई धन्यवाद। हिमाल देव पङ्गिनी बिदा हुन्छु। नमस्कार।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
2: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
1: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
7: अहिले बिहानको 7 बज्यो।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
10: ओहो दाई नमस्कार।
11: नमस्कार।
10: आराम हुनुहुन्छ?
11: आरामै छु।
10: घर त राम्रो बनाउनु भएछ?
11: अँ यसो भनौँ।
10: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
11: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
10: ए गजबको काम गर्दा रहेछन् त।
12: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
14: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98 612 20 437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोकको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग, द्वादशो ज्योतिर्लिङ्ग, एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लौ किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नुभयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: सर, एउटा प्रश्न सोधौँ है।
9: सोध न
8: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
9: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
8: हस्, धन्यवाद सर।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई काममा अलि सघाउँछ कि भनेर नि
5: होइन दाई बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो बालश्रम त अपराध हो नि हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ बालश्रमको अन्त्य गरौँ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: वनमा त आगो लागेछ निभाउन जाऊ न
4: हो त नि एउटा सानो लाभर भाइले सिङ्गो वन नै सखा बुनि भयो
8: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन डरेलो जतन वनमा डरेलो लगाउनु कानुनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौँ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: नमस्कार स्वयंसेविका दिदी
10: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
10: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
10: हो त
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
10: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
12: नेपाल सरकार
13: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
14: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
13: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
15: सिद्धार्थ चस्मा घर
16: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
15: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब घैडाकोट 4 ओम शान्ति गेट अगाडि
16: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चश्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क सिद्धार्थ चश्मा घर, गैंडाकोट 4, ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470 23 2613।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
17: अहिले बिहानको 8 बज्यो।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509934।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड

0: र खाना खाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
7: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाइ।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नन्दन समुदाय वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
7: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
8: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
10: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
9: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
10: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
10: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
9: हजुर।
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
9: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
1: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
6: अहिले बिहानको 9 बज्यो।

0: Güzel FM, Excel 7.0.
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0656 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0780 50 12 94 मोबाइल 98029333894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54 692 र 98550 54 968
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50 9 34
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो दाई, नमस्कार।
17: नमस्कार,
16: आराम हुनुहुन्छ?
17: आरामै छु।
16: घर त राम्रो बनाउनु भएछ।
17: यसो भनौँ।
16: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
17: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
16: ए, गजबको काम गर्दा रहेछन् त।
18: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाइ विदेश सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सेना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
14: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटी पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
15: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
17: एक्लो

0: Kızıl FM -7.0.
1: खै जन्म दर्ता दिनुस् त?
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।

0: र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौना काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्ति सेना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाइ? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाण पत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: मनोरञ्जन समाचार।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोधन
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078512294, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509034।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
12: अहिले मध्याह्नको 12 बज्यो।

औला भनी औला गर्ने, भेटिने दिन मेटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई चिन्न सकिएन।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्तसेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
13: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाइ।
15: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: अबुइ सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
17: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
16: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
17: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
18: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
19: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
18: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास

0: कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826993 98570826996।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: घरै उज्यालो।
13: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
14: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
13: होइन, कसरी यस्तो भयो भाउजू?
14: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
13: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
14: भन्न नै लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
15: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौ।
16: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
4: लु हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भने रहेछ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
7: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
8: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।

0: कैडाकोट नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्त संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
13: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 2437
1: पहिले दिउँसोको 2 बज्यो
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
3: जापानिज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012294 मोबाइल 9809239834 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: कस्तो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
8: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
7: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
8: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
9: ए ल ल जाऊ जाऊ जाऊ
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
11: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 सामुदायिक रेडियो
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
4: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
7: ओहो दाई, नमस्कार।
8: नमस्कार,
7: आराम हुनुहुन्छ?
8: आरामै छु।
7: घर त राम्रो बनाउनु भएछ।
8: यसो भनौँ।
7: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
8: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
7: ए, गजबको काम गर्दा रहेछन् त।
9: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
6: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला। मौलाकाली
12: धार्मिक पर्यटकीय गन्तव्य मौलाकाली का मंदिर सँगै इला रिसोर्ट मौलाकाली मौलाकाली केवलकार गैंडाकोट एक नवलपुर।
13: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855474503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
15: अहिले दिउँसोको 3 बज्यो।

0: हामीले एक्सेप्ट पनि गरेको छैन।
1: किन के भइरहेको छ?
0: हाम्रो केही फ्युचर नै छैन।
1: हामी फ्यामिलीलाई कन्भिन्स गरौँ नि।
0: अहँ हुँदैन।
1: के तिम्रो फाइनल डिसिजन नै हो?
0: हो, मेरो फाइनल डिसिजन यही हो।
1: दीक्षा दीक्षा दीक्षा।

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोला कान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: माया गर्छु भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ। भन, यति ठुलो कुरा किन लुकायौ मसँग?
1: म सबै कुरा भन्न लागेको छु।

0: Dieser FM except 8.92.
1: Namaste, Doctor Sir.
2: Namaste. Basnus na. Banus ta? Kyo?
1: Hinus na, Doctor Sir. Mero bachcha rati ramrosang nidauna pani sakdaina. Bela bela ma uthcha, darauchha, tauko dukhyo bhancha. Ke garni hola?
2: Yahan ubyaunu ta ekchoti tol heru.
1: Oho.
2: Ani khana kati ho khancha ni?
1: Khana ta khancha. तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको

0: ठीक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोका कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
5: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
6: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
5: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
6: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला। हुन्न,
5: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
6: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
5: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिनु बिहान पनि छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
8: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
15: विजय टाइमचे
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
17: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
8: हुन्छ हुन्छ
9: ल, हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्त

0: प्रिय दन्त सेवा।
1: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी। फोन 0785012226। वेबसाइट www.maulakalika.org.np।

0: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लौ, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नुभयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
16: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोड्नी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
16: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
16: न्युरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0056-525-514 र 525-517।
18: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
0: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटी पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर

0: रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केवलकार, गैंडाकोट एक, नवलपुर।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको बसाई लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक मित्र अरुण घिमिरेको साथमा आवाजबाट भने म तपाईँहरूकै सुख दुःखको साथी श्री माया गहा मगर प्रिय आफन्त मित्रहरू के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ आफ्नै काम धन्दामा व्यस्त हुनुहुन्छ होला अहिले त झन् बर्खाको टाइम छ आफ्नै काममा एकदमै निकै व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि कार्यक्रम रमाइलो साँझ कतिखेर आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको थियो होला तपाईँहरूको त्यो प्रतीक्षाको घडीलाई मेट्ने गरेर हामी उपस्थित भइसकेका छौँ कार्यक्रममा रहेर हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौँ र तपाईँहरूले माया गरेर पठाउनु भएका सन्देशहरू पनि वाचन गर्ने नै छौँ भन्दै यतिखेर भने हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ हामी उहाँसँग कुराकानी गरिहालौँ हजुर नमस्कार हजुर नमस्कार हेलो फोन डिस्कनेक्ट भएको जस्तो छ है अरुणजी साथीहरू 078-50-1606 लाइन भएर आउन सक्नुहुनेछ आफूलाई मनपर्ने उकाली ओह्राली अनि भन्ज्याङ चौतारी गरिरहँदा गुनगुनाइने भाकाहरू रोजाइमा पार्न सक्नुहुनेछ भन्दै कोही मित्र आउनुभएको छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गैडाकोटदेखि हाम्रो मोती मगरजी धेरै टाइम पछि आउनु भयो क्या हो है सञ्चारमै हुनुहुन्छ नि है
1: हजुर आरामै सँगै भन्नुपर्छ आज धेरै दिनपछि हजुरहरूसँग कुराकानी गर्न पाएको हुँदै पनि
0: हामी पनि तपाईँसँग लामो समयपछि कुराकानी गर्न पायौँ हामीले त हाम्रो मोती मगरजीले त बिर्सिनु भयो क्यारे भनेर हामीले सम्झिराखेका थियौँ के तपाईँलाई

0: nih terabusin wa kerena sa. La fursat mile sama amlai samjina lai. लमती मगरजी आज फर्स्ट कलर भएर आइ सक्नु भएको छ हामी एउटा मिठो भाका सुन्छौ है तपाई सो भाका मार्फत साथीहरुलाई सम्झन सक्नु हुने छ
1: हुन्छ भाका पनि अहिले भन्नु मौसम बर्खाको बाटो नि भन्नु न झरेको बेला
0: छ सुन्छ भइहाल्छ नि
1: Kita orang tak.
0: हाम्रो मोती मगरजीलाई पनि धेरै धेरै धन्यवाद छ हामीलाई सम्झेर फोन गर्नुभयो र मिठो कुराकानी पनि भइसकेको छ उहाँको विदाईपछि अर्को मित्र पनि आउनु भएको छ हजुर नमस्कार
2: हेलो हजुर नमस्कार श्रीमाजी आरामै हुनुहुन्छ
0: हजुर एकदमै ठीक छु नि तपाईलाई कस्तो छ
2: मलाई नि ठिकै छ आज म धेरै खुसी छु विजय आफ्नो आज अफलाइन मा आयो सुन्न पाए धेरै पछि
0: ल धेरै पछि सुन्न पाउनु भयो एकदमै खुसी हुनुहुन्छ नि है
2: एकदमै
0: ल हामीलाई सधैँभरि यसै गरी माया गर्नुहोला है त ल हाम्रो सलिनाजी बोल्नु भयो है
2: हजुर
0: के छ हाम्रो सलिनाजीको खबर खाजा खानु भयो
2: खाइसके हजुरले खानु भयो
0: हजुर हामीले पनि खाइसक्यौँ भन्नुपर्छ है यतिखेरसम्म चाहिँ अनि सलिनाजी आज हामीले एउटा मिठो भाका सुन्दैछौँ नि तपाईँ पनि साथीहरूलाई सम्झनुहोस् भाका मार्फत
2: सर्वप्रथम त हजुरलाई विजय एफएम परिवारलाई भन्न चाहन्छु र मेरो साथीहरू भन्नुपर्दा चाहिँ दिलसा राई मुना मुखिया कमला मुखिया सिर्जना मुखिया ओम मणि सापकोटा मोती मगर प्रकाश गुरुङ चन्द्र बस्नेत रोशन फ्लाङ राई आशिष नयन सरोज सिन्जाली भन्दै म बिदा हुन
0: चाहन्छु हजुर नमस्कार नमस्कार बाई बाई सलिनाजी आउनु भएको थियो गैडाकोटदेखि उहाँसँग पनि छोटो मिठो कुराकानी भइसकेको छ तपाईँ पनि फोन गर्न सक्नुहुनेछ 0878 50 14 06 लाइन भएर आउन सक्नुहुनेछ आफ्नै गाउँठाउँतिरको नयाँ नौलो खबर पनि सुनाउन सक्नुहुनेछ साथसाथमा मौसम कस्तो हुँदैछ है बर्खाको टाइम छ पानी परिरहेको छ बेला बेलामा आफ्नो ठाउँतिरको मौसमको खबर पनि सुनाउन सक्नुहुनेछ भन्दै यतिखेर भने हामी एउटा मिठो भाका सुन्छौँ अरुणजी मिठो भाका सुन्छौँ तपाईँहरू पनि सुन्दै गर्नुहोला फोन डायल गर्दै गर्नुहोला

0: सुर्ती मार्दै मार्दै गयो जोवाना पक्कै पनि है बेलैमा सबै कुरा सबै माया प्रेम त्यस्तै हो समयमै लाउनुपर्छ भन्ने जस्तै छ कि त्यही पनि त्यही भनिराखेको छ सुन्न तपाईँहरू सुन्दै हुनुहुन्छ रमाइलो साँझ कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्दैछ कुनै जस्तो लाग्दैछ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला यतिखेर भने फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ भन्नुभएको छ हाम्रो अरुणजीले उहाँसँग कुराकानी गरिहालौँ अरुणजी हजुर नमस्कार
1: हेलो हजुर नमस्ते नमस्कार
0: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म धरानबाट बोलिरहेको छु रोशन फुलहाङ राई
0: धरानबाट हाम्रो रोशन फुलहाङ राईजी है निकै नै मिठो भोइसको धनी हुनुहुन्छ हाम्रो रोशनजी चाहिँ अनि के छ त नि हाम्रो रोशनजीको खबर सुनाउनुहोस् अनि धरानतिरको मौसम कस्तो छ
1: बर्खाको
0: टाइम छ है
1: तर पनि यो साउनको महिना हो तर अलिकति साउन जस्तो चाहिँ छैन भनौँ न अलिकति धुमिएर चाहिँ साउन हो कि जस्तो चाहिँ छ है
0: तर पनि धेरै पानी परेन हो
1: हेर्दाखेरि चाहिँ साउन जस्तो छैन
0: पक्कै पनि जे जस्तो भए पनि हामीले प्रकृतिलाई मान्नै पर्छ है
1: हजुर अब प्रकृति जे छ जस्तो छ होइन त्यसमै हामी पनि अब सम्झिदिनु पर्यो
0: पक्कै पनि
1: अब कहिले अब चट्याङ पर्न सक्छ कहिले हावा हुरी होइन अब कहिले बतास आउन सक्छ त्यति मात्रै नभएर कहिले काहीँ अब भूकम्प आउन सक्छ होइन तर पनि अब हामीले चाहिँ अब यसलाई चाहिँ अलि अब पहिला नै जो व्यक्तिले पनि सजग अपनाउने काम कार्यहरूमा चाहिँ अलिकति तीव्र गतिमा लागियो भने चाहिँ हामी सकेसम्म समस्याको समाधान चाहिँ आफैमा अब हुन्थ्यो कि भन्ने हो होइन
0: हजुर पक्कै पनि अब बर्खाको टाइम छ कति बेला पानी पर्छ कति बेला के हुन्छ थाहा हुँदैन है त्यही त नि आफ्नो सुरक्षा चाहिँ गर्नुपर्छ अनि आज कार्यक्रममा आउनु भएको छ रोशनजी भाका रोजिसक्नु भएको छ होला है
1: हाम्रो अरुण सरसँग चाहिँ कुरा गरेको हो तर पनि अलिकति अब टेक्निकल बाटोमा अलिकति समस्या छ भन्ने कुरा पनि गरिरहनु भएको छ है अब हुन तपाईँले पूर्वेली लोक भाका नै अब रोज्ने काम गरेको छु भयो भने त्यो गीत बस्ला नभए पूर्वेली लोक भाका नै अब यसो बजाउनु होला भनेर कुरा गरिरहेको छ पक्कै पनि अब एउटा गीत चाहिँ पूर्वेली लोक भाका बस्दैछ भनौँ न
0: पक्कै पनि हाम्रो अरुणजीले खोज्दै हुनुहुन्छ बजाउनु हुनेछ है रोशनजी अनि अब बस्ने भाका मार्फत चाहिँ साथीहरूलाई सम्झनुहोस्
1: विशेष त अब हजुर लगायत हजुरलाई अब प्राविधिकमा रहेर साथ दिइरहनु हुने हाम्रो अरुण सरलाई अनि रेडियो रमाइलो साँझ दातिम परिवार सबैको लागि जुन अब बस्दै गरेको लोक भाका हजुरहरूप्रति पनि यो समर्पित गर्न चाहन्छु
0: हस् धेरै धन्यवाद
1: हजुर एकदमै मोस्ट वेलकम अनि केही साथीहरूलाई अब बस्दै गरेको गीत सुनाउनु पर्दाखेरि हाम्रो प्रकाश गुरुङज्यू काजी रमणीज्यू आशिष दैन बस्नेत अमित अनन्त सुनार मन्जु थापा भाइ प्रवीण मगर एक्सन विराट अनि वरुण पञ्चले राई अनि त्यस्तै गरी हुनुहुन्छ राई अरुण नदी खत्री अनि हाम्रो गगन तिरथिनी कान्छ रत्न मापा चन्द्र बस्नेत कुमारी योङ अनि हाम्रो टेकबहादुर कुमार राई राखले मगर शम्भु कटवाल अनि नाम छुट्ने धेरै साथीहरू हुनुहुन्छ है विशेष अब नाम छुटेका साथीहरूलाई पनि विशेष विशेष अब जुन बस्दै गरेको लोक भाका आउँदै हजुरको बसेबाट छुट्टिन्छु नमस्ते बाई बाई
0: हजुर नमस्कार बाई बाई धरानदेखि आउनु भएको थियो हाम्रो रोशन फुलहाङ राईजी उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ तपाईँ पनि यसै गरी मिठो कुराकानी गर्न सक्नुहुनेछ फोन डायल गर्नुहोला 0878 50 16 06 लाइन एकदमै खुल्ला राखेका छौँ यतिखेर भने हाम्रो फेसबुक लाइभबाट साथीहरूले सन्देश पठाउनु भएको छ मिलन घायल मुटुजी लेख्नुहुन्छ गुड इभिनिङ सिस्टर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोह कतार भन्नुभएको छ धेरै धन्यवाद छ हामीलाई कतारदेखि पनि यति धेरै माया गरेर सन्देश पठाउनुहुन्छ मिलनजीलाई धेरै धेरै धन्यवाद छ नमस्ते शुभ साँझ मेसम्म ढकाल धर्मराज वृद्धामोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धन्यवाद हाम्रो धर्मराजजीलाई आज मलाई सागर तामाङ तामाङको काठे भाका गीत तिमी मेरो बोलको बजाइदिनुहोस् ल भन्नुभएको छ, हामी पक्कै पनि बजाउनेछौँ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने मेरो मुटुको टुक्रा प्यारी ठुली छोरी साधना ढकाल पथरी सनेसरीकी सानी बुनु देवी कार्की र विराटनगर कोशी एफएमकी पुरानो आरजे सम्झना गौतमलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै मेरो आफन्त लगायत घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना र माया व्यक्त गर्दछु, बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ एकदमै मिठो सन्देशको लागि। यतिखेर भने हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार।
2: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? पक्कै पनि मोरङबाट हाम्रो रत्नबहादुर थापाजी अघि नै फर्स्ट कलर भएर आइसक्नु भएको थियो तर पनि डिस्कनेक्ट भयो है। हजुर, डिस्कनेक्ट भए पनि हामीलाई फेरि कनेक्ट गरेर यति धेरै माया देखाइदिनु भयो रत्नजी, धेरै धेरै धन्यवाद छ। के छ त नि हाम्रो रत्नजीको खबर अनि मोरङतिरको?
2: मेरो खबर एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ हजुर। मोरङतिर चाहिँ अहिले पानी आउनाले गुडाइ गुडी अहिले चाहिँ फेरि पानी पनि आएको छैन, शीतल शीतल छ भन्नुपर्छ।
0: शीतल शीतल छ है। अनि आजको दिनभरिको समय कसरी बिताउनु भयो रत्नजीले, के गर्नुभयो दिनभरिको समयमा? दिनभरिको समय कसरी बिताउनु भयो?
2: दिनभरको समय त अब खासै काम पनि थिएन, अब यसो घरैसी काम गर्दै अब त्यतिकै बिताइयो भनौँ न
0: हजुर। घरैसी काममै बिताउनु भयो। कार्यक्रममा आउनु भएको छ अब भने हामी एउटा मिठो भाका सुन्छौँ रत्नजी, भाका मार्फत साथीहरूलाई सम्झनुहोस्।
2: हुन्छ, सर्वप्रथम त यति मिठो भइसक्यो धनी हजुरलाई अनि हाम्रो टेक्निसियन मित्र बिजी रेस्टुरेन्ट इन्टरटेन परिवारलाई नै अब गर्नु सुनेर हिँड्नु होला भन्न चाहन्छु। अनि आज मिडियालाई साह्रै अत्याधिक माया गर्ने हाम्रो ढकाल धर्मराजको जेठी छोरीको चाहिँ आज जन्मदिन परेको छ, अब नानीलाई नै जन्मदिनको लाखौँ शुभकामना हेप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि अब केही दिनमा जन्मदिन मनाउने हाम्रो हर्कुल रोशनीलाई पनि जन्मदिनको हार्दिक शुभकामना। अनि साथीहरूको नाम लिनुपर्दा हाम्रो गगन तीर्थमे मनको साथी जीवन कार्की अनि हाम्रो प्रकाश गुरुङ काजीराम नेपानी अनि मुरली छोग्याला काजीराम नेपानी अनि ओमनी सापकोटा हुनुहुन्छ, त्यसै गरेर हाम्रो कृष्णा गुरुङ अनि परिज्ञात गुरुङ हुनुहुन्छ, हाम्रो आशिष नायन बस्ने भूमिका राई तामाङ छेत्री मुना राई लिम्बू
0: हजुर नमस्कार, बाई बाई। मोरङदेखि आउनु भएको थियो हाम्रो रत्नबहादुर थापाजी, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। अब पनि हामी एउटा मिठो लोक भाका सुन्छौँ अरुणजी, मिठो लोक भाका सुन्छौँ र भाकापछि हामी फेरि पनि उपस्थित हुने नै छौँ, तपाईँहरू कार्यक्रम छोडेर कतै पनि नजानु होला है त।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554692 र 98554968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509।
7: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015104, मोबाइल 98612420437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
8: अहिले साँझको 6 बज्यो।

0: छोटो व्यापारिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ हामी कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँले माया गरेर पठाउनु भएका सन्देशहरू वाचन गरिराखेका छौँ। यतिखेर पनि हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
1: हेलो, हजुर गुड इभिनिङ, नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म पूर्वधरानबाट गगन तेह्रथुमे बोल्दैछु।
0: धरानदेखि हाम्रो गगन तेह्रथुमेजी, है, के छ हाम्रो गगनजीको खबर?
1: हजुर, खबर ठिकै छ, राम्रै छ। धरानतिरको मौसमको कुरा गर्नु पर्दाखेरि कहिले काहीँ पानी अलिअलि पर्छ, कहिले काहीँ शीतल हुन्छ, आज चाहिँ अत्याधिक गर्मी भइरहेको छ, होइन?
0: पानी परेको छैन है?
1: हजुर, पानी त्यति मजाले पर्न सकेको छैन हजुर। के भएको यसपालि, होइन, अब भदौमा पर्छ कि अब खै, असल साउनमा त खासै पानी पर्न सकेन
0: पक्कै पनि। अब त्यही त, अब बर्खाको टाइममा पनि त्यति धेरै पानी पर्न सकेको छैन, अब खै भदौमा पर्छ कि भन्ने आश हो है।
1: हजुर हजुर, अब आश त गर्ने हो नि, अब भर पर्न त सकिँदैन, पानी आवश्यकता अनुसार मात्रै आइदियोस् भन्ने तपाईँको अब कामना हो। तर अनावश्यक रूपमा धेरै अत्याधिक रूपमा आएर बाढी पहिरो जाने सम्भावना पनि हुन्छ, बाढी पहिरो गइसकेपछि धनधनको क्षति हुन जान्छ।
0: पक्कै पनि, पक्कै पनि। अनि के छ त नि हाम्रो गगनजीको चाहिँ एकदमै ठिकठाक छ क्या रे है?
1: के पो भन्नुभयो हजुर?
0: हजुर, तपाईँको चाहिँ एकदमै ठिकठाक छ क्या रे, होइन?
1: अब एकदम ठिकठाक पनि, अब ठिक बेठिक, अब राम्रो नराम्रो दुःख सुख अब सबै कुरा नै अब मिश्रित रूपमा नै दिनचर्याहरू बित्छ, होइन, र जिन्दगीको यात्रा पनि अग्रसर छ। यस्तै छ सबै कुरा, अब राम्रै मात्रै छ भन्नु नि मिल्दैन, नराम्रै मात्रै छ भन्नु नि मिल्दैन, अब यस्तै हो, मिलाएर बुझ्नुहोस् न।
0: पक्कै पनि, जिन्दगी अब राम्रै मात्रै भए पनि भयो भने पनि के जिन्दगी, अब दुःखै मात्र भयो भने पनि के जिन्दगी, अब सुख र दुःखको मिश्रित हुन्छ नि त जिन्दगी जिउनु।
1: हजुर हजुर, पक्कै पनि, अब सृष्टिको चक्र आफै पनि दुई धारको हुन्छ, होइन, जस्तो अब आकाश नै धरती छ, होइन, धरती बिनाको आकाश पनि हुँदैन, आकाश बिनाको धरती पनि हुँदैन, अँध्यारो छ भने उज्यालो पनि छ, राम्रो छ भने नराम्रो पनि छ, होइन, यसको चाहिँ यो पृथ्वीको चक्र चाहिँ अब यसरी अब भगवान्ले सृष्टि गरेको छ, कारण राम्रै मात्रै छ भन्नु नि मिल्दैन, नराम्रै मात्रै छ भन्नु नि मिल्दैन, अब तपाईँ हामीले अघि नै भनिसक्यौँ, राम्रो नराम्रो, होइन,
0: दुइटैले मिलाएर अगाडि बढ्न पर्यो,
1: चलिरहेको हुन्छ।
0: अनि गगनजी, अब बस्ने भाका चाहिँ साथीहरूलाई सम्झन सक्नुहुनेछ भाका मार्फत?
1: भाका मार्फत साथीहरूलाई अब सम्झना पनि राख्ने एउटा कुरो भयो, होइन, साथीले पक्कै मिठी मिठो लोक भाका रोज्नु भएको छ होला भन्ने मैले आशा अपेक्षा सँगालेको छु। अब भाका सुनेर थमथमी नाच्नु पनि पर्छ।
0: पक्कै पनि,
1: हजुर हजुर हजुर। र अब साथीहरूलाई सुनाउनु अगावै फर्स्ट अफ अल हजुर र हाम्रो बिजेएफएम अल इन्डिया टिमलाई अब बस्ने मिठो भाका सुनाउन चाहन्छु।
0: धेरै धन्यवाद,
1: हुन्छ, वेलकम। र साथीहरूलाई सुनाउनु पर्दाखेरि हाम्रो रत्नबहादुर थापा, मनको साथी जीवन कार्की, कुमार पर्जा, कृष्ण गुरुङ, विष्णु खनाल उहाँको हुनुहुन्छ, अनि हाम्रो अस्मिता बान्तावा राई हुनुहुन्छ, मुना राई लिम्बू, अनि हाम्रो काजीराम न्यौपाने, प्रकाश हुनुहुन्छ, ओम मडी सापकोटा, अनि हाम्रो मुरहरी कोइराला, अनि हाम्रो चन्द्र बस्नेत, रोशन फुलाहाङ, अनि हाम्रो मन्जु थापा, आशिष नयन बस्नेत, प्याकुली गीता लिम्बू, अनि सहयात्रीहरू नम्रता राई, कल्पना साम्पाङ लगायत यो टाइममा, अनि राज घले मगर, शुक्रराज रसैली निर्दोष लगायत यो टाइममा कार्यक्रम सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, र अब बस्ने भाका पनि सुनेर इन्जोय गर्नुहोला भन्दै हो कि बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। गगन तेह्रथुमेजी आउनुभएको थियो हाम्रो धरानबाट, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। उहाँको विदाईपछि अर्को मित्र पनि आउनुभएको छ। हजुर नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? आज त धरानतिरको साथीहरूको फटाफट फोन लागेको छ त आकाशजी। त्यही त नि है, हाम्रो पूर्वेली साथीहरूले हामीलाई धेरै माया गर्नुहुन्छ। अनि के छ त नि हाम्रो आकाशजीको खबर सुनाउनु सञ्चारमा हुनुहुन्छ?
2: खबर ठिकै छ, आराम कुशलै भनौँ अहिलेसम्म है, प्रोग्रामकै साथमा बसिरहेको अहिलेको टाइममा है।
0: ल, धेरै धेरै धन्यवाद छ। अनि आज चाहिँ एउटा मिठो भाका बज्दैछ आकाशजी, साथीहरूलाई सम्झन सक्नुहुनेछ?
2: हुन्छ, पस्मा हजुरलाई अनि हाम्रो एसएमई इन्टर टिमलाई विशेष धेरै धेरै पस्मा है,
0: धेरै धन्यवाद।
2: ल स्वागतम। हामी आजको दिनमा भएर विशेष जन्मदिन मनाउनु हुने हाम्रो ढकाल धर्मराजको छोरी हुनुहुन्छ ढकाल, उहाँ सँगसँगै अन्जिता राई, सो दुवैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि अन्य साथीहरूलाई सम्झिनु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइन, हाम्रो बिहानी अनुष्का, बोबी शिरीष मगर, लक्ष्मी छेत्री, ढकाल धर्मराज, सरस्वता पोखरी, काली कमला वानिम, सलमिमल्ला वानिम, हाम्रो मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, दिलसन याम्पु, दयरात्मा बाल थापा, गगन तिराठने, जीवन कार्की, माधव ढुङ्गेल, भाइ निमा शेर्पा, भक्ति सुनिता कुलुङ, हाम्रो वरुण चञ्चले हुनुहुन्छ, हिमा राई, अनि उताबाट कुमारी योङथाङ, अनि हर्पल रोशनी, सानु सम्झना राई, अनि अश्मी सोटाङ, सोनिम शेर्पा लगायत, अब भाइ रोमन मोक्तान, सुरज राई तुम्सा लगायत धेरैले प्रोग्राम सुनिराख्नु भएको छ, राजगले मगर, दिवस कुलुङ पिता, बाकी नाम छुट्ने सबै सबै मेरो साथी सम्झना र गीत डेडिकेट गर्दै छुटिन्छु ल, बाई।
0: हजुर नमस्कार, बाई। विवस कुलुङ पृथकजी आउनुभएको थियो हाम्रो धरानबाट, उहाँसँग पनि कुराकानी भइसकेको छ। अब भने तपाईँकै पालो रहेको छ 0785014106 लाइन भन्दै थिएँ। अर्को मित्र पनि आउनुभएको छ। हजुर नमस्कार।
3: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? काजीराम नेपानेजी, के छ हाम्रो काजीरामजीको खबर? पक्कै पनि। अनि चिया नास्ता त भइसक्यो होला हाम्रो काजीरामजीको? कार्यक्रम सुन्दै हुनुहुन्छ है? ल, कार्यक्रममा आउनुभएको छ। अब एउटा मिठो भाका राख्दैछौँ काजीरामजी, सो भाका मार्फत साथीहरूलाई सम्झन सक्नुहुनेछ? धेरै धन्यवाद। अरुणजी हुनुहुन्छ
3: एफएम शनिबारको लागि, भन्नुपर्दा उम्मडी सापकोटाजी हुनुहुन्छ, सरोज सिङ्गालीजी हुनुहुन्छ, त्यसै हुनुहुन्छ मोती मगर हुनुहुन्छ, चन्द्र बस्नेत, अनि गगन कान्छ, मुरारी कोइराला, कृष्ण गुरुङ, त्यसै गरी हुनुहुन्छ जीवन कार्की, मनकुसारी जीवन कार्की, रोशन फुल आङ्ग्रा, आशिष नाइन बस्ने, त्यसै गरी हुनुहुन्छ गिरिसा राई, देवेन्द्र सापकोटा, शङ्कर कार्की, थापा, रत्नबाल थापा हुनुहुन्छु। नमस्कार।
0: हजुर नमस्कार, बाबाई। काजीराम नेपानेजी आउनुभएको थियो, उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ। अब भने तपाईँकै पालो रहेको छ, तपाईँ पनि फोन डायल गर्दै गर्नुहोला। अबको क्रममा भने एउटा मिठो भाका सुन्छौँ र फेरि उपस्थित हुने नै छौँ।

निकै नै मिठो भाका सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ, तपाईँहरूसँग कुराकानी गरिराखेका छौँ। यतिखेर भने हामी सन्देशहरू वाचन गर्नतर्फ लाग्छौँ। सुरेश तामाङजी लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट, आज मलाई भयो भेट कोहलपुरैमा भन्ने गीत बजाइदिनु होला है भन्नुभएको छ। हामी अवश्य पनि समय मिलेसम्म बजाउने नै छौँ। यो गीत मार्फत सम्झनु पर्दा सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्रलाई, साथीहरू रवित, विकास, विक्रम, ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु। बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो सुरेश तामाङजीलाई मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ, हाम्रो गुराँस सरोज सुसाराजी लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो सम्झना छ हाम्रो सरोज गुराँस सरोज सुसाराजीलाई। अर्को साथी लेख्नुहुन्छ, हाम्रो सरोज सिन्जालीजी लेख्नुहुन्छ, सन्ध्याकालीन नमस्कार, नमस्ते श्री मायाजी भन्नुभएको छ। हजुर नमस्कार सरोजी, म सरोज सिन्जाली गण्डाकोट आठदेखि सुन्दैछु। आज त रेडियो बजेको छ, रेडियोको साउन्ड ठुलो बनाएर सुन्दैछु है, कार्यक्रम राम्रो छ भन्नुभएको छ। धेरै धन्यवाद छ। आज मिल्छ भने लसुन पोटीमा पुरानो गीत सुनमै भन्नुभएको छ। अवश्य पनि अब बस्ने गीतदेखि सम्झना पर्दा विशेष गरी हजुरको लागि प्राविधिक साथीहरू विजय एफएम, मेरो घर फ्यामिली आफन्तजन छरछिमेक उमने सापकोटा, प्रमिला लामिसाने नानी, काजीराम न्यौपाने, मुरहरि कोइराला, प्रकाश गुरुङ, माया कडेल, देवेन्द्र सापकोटा र यति बेला देश तथा विदेशमा रहेर रमाइलो साँझ सुन्नुहुने सबै सबैलाई सम्झना र अब बस्ने मिठो गीत सुनाउन चाहन्छु। बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ हाम्रो सरोज सिन्जालीजीलाई यति धेरै माया गरेर सन्देश पठाउनु भएको छ। आगामी दिनमा पनि तपाईँहरूले यति यसरी नै माया गर्नुहोला अनि सन्देशहरू पठाउनुहोला भन्दै यतिखेर भने हामी एउटा मिठो भाका सुन्छौँ र भाकापछि फेरि उपस्थित हुने नै छौँ। तपाईँहरू कार्यक्रम छोडेर कतै पनि नजानुहोला है त।

यो बर्खा टाइमको निकै नै लोकप्रिय भाका सुनिसकेका छौँ। तपाईँलाई पनि एकदमै मन पर्यो होला है, समय सान्दर्भिक भने जस्तै यो निकै नै मिठो भाका थियो। अब पनि हामी सन्देशतर्फ लागौँ। महेन्द्र गुरुङजी लेख्नुहुन्छ, नमस्ते बहिनी भन्नुभएको छ। नमस्कार महेन्द्रजी, फोनै बिजी भयो भन्नुभएको छ। पक्कै पनि धेरैजना साथीहरूले ट्राई गर्नुहुन्छ, त्यही भएर फोन बिजी भएको होला, त्यसमा हामी क्षमा प्रार्थी छौँ। आज मैले भने श्रीराम राणा मगरको लाइदिम क्या हो रुनी मोहनी भन्ने मिठो गीत कृपया बजाइदिनु होला है भन्नुभएको छ। पक्कै पनि हामी समय मिलेसम्म बजाउनेछौँ भन्दै अब पनि हामी कार्यक्रमको अन्तिममा पनि आइसकेको छ। हाम्रो अरुणजीले अब त विदा लिनुपर्छ है श्रीमाजी भन्दै हुनुहुन्छ। पक्कै पनि आज विदा लिएर के भयो त, भोलिको बसाइमा तपाईँ र हाम्रो भेट हुने नै छ है। मलाई एक घन्टासम्म प्रविधिमा रहेर सहयोग गर्नुभयो हाम्रो प्राविधिक मित्र अरुण घिमिरेजीलाई धेरै धेरै धन्यवाद भन्दै, यो बर्खाको टाइम छ होइन, कति बेला पानी पर्छ कति बेला के हुन्छ थाहै हुँदैन, बाढी पहिरोहरू पनि जाने मौसम रहेको छ, त्यसैले यात्रा गर्दा धेरै सावधानी अप्नाएर यात्रा गर्नुहोला। र अहिले बर्खाको टाइममा लामखुट्टेहरू धेरै लाग्ने हुन्छ, झुल लगाएर बस्नुहोला, लामखुट्टेले टोकेर डेङ्गु पनि लाग्न सक्छ। अनि खेतबारीको काम गर्दा सर्पको डसाई पनि हुनसक्छ, सर्पले टुक्न पनि सक्छ, त्यसमा पनि ध्यान दिएर आफ्नो कामहरू गर्नुहोला भन्दै अब पनि भोलिको बसाइमा फेरि भेट हुने बाचाका साथ म पनि बिदा हुन चाहन्छु। नमस्कार, शुभ साँझ।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौँ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनु।

0: भेगमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालिका।
1: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1, नवलपुर।

सामुदायिक रेडियो बीजेएफएम 101.6 इन्टरनेट अनलाइन बीजेएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। बिकु साकोसको रक्तदानमा एकै दिन 310 प्रिन्ट रगत सङ्कलन। नारायणी सामुदायिक वनद्वारा वक्तृत्व कला कार्यक्रम सम्पन्न। कालिका नमुना माविकी छात्र लक्ष्मी सापकोटा प्रथम। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरेको उद्योग वाणिज्य मन्त्रीको भनाइ। चितवनबाट झन्डै 1200 विद्यार्थीले दिए सिम्याटको परीक्षा। र 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली सोमबार भारत जाने।

0: गैंडाकोट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट संगीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
0: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व। विजय खबरमा अब खबर विस्तारमा। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 36 वार्षिक उत्सवको अवसरमा आयोजित वृहत खुल्ला रक्तदान कार्यक्रममा 310 प्रिन्ट रगत सङ्कलन भएको छ। विजय विकास स्रोत केन्द्र परिसर गैंडाकोट 8 र कावासती सेवा केन्द्र परिसर कावासती 3 हलचोक गरी दुई स्थानमा शनिबार एकैसाथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। बिकुको केन्द्रीय कार्यालय नजिकै विजय विकास स्रोत केन्द्रको परिसरमा 152 प्रिन्ट र कावासती सेवा केन्द्र परिसरमा 158 प्रिन्ट रगत सङ्कलन गरिएको छ। दुई स्थानबाट 55 नयाँ रक्तदाताले रक्तदान गरेका छन्। गैंडाकोटमा भएको कार्यक्रममा 123 पटक रक्तदान गर्नुभएका खुमनाथ पौडेल, चन्द्रमणि गौतम र एकनारायण रिजाललाई सम्मान गरिएको थियो। बिकुले करिब 15 वर्षदेखि रक्तदानको कार्यक्रम गर्दै आएको छ। चितवन र नवलपुरमा रगतको माग अनुसारको आपूर्ति

0: नसकेको अवस्थामा सहज होस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको बिकु साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले बताउनु भयो। कार्यक्रममा गण्डकोट स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले रक्तदान जस्तो मानवीय र सेवाजन्य काम गरेकोमा धन्यवाद दिँदै सफलताको शुभकामना दिनुभयो। गण्डकोटमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यालय उपसमिति संयोजक दिननाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका ऋण विभाग प्रमुख पूर्ण सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। संस्थाले भाद्र 5 गते संस्था 2048 साल भदौ 5 गते 26 सेयर सदस्यहरू मिलेर दिनको 10 पैसा 50 पैसाबाट सुरुवात गरेको विकुपच तथा ऋण सहकारी संस्था लिमिटेडको अभियानमा हाल 1,34,000 बढी सदस्य र झन्डै 11 अरबभन्दा बढी पुँजी सङ्कलन रहेको छ। नवलपुर र चितवन गरी 24 सेवा केन्द्रहरू मार्फत आफ्ना सेयर सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवाहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले आफ्ना सेयर सदस्यहरूलाई वित्तीय मात्र नभएर सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका गैर वित्तीय कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। संस्थाको गौरवमय 36 वार्षिक उत्सवको अवसरमा विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, सरसफाई तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रम तथा अनाथालयहरूमा खाना खुवाउने कार्यक्रम, कर्मचारी स्तरीय नृत्य प्रतियोगिता तथा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम रहेको छ। यस्तै संस्थाले भाद्र 5 गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकोले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पुरा सिलिन्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढेकाले अभाव भएको उहाँले बताउनु भयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उहाँले बजारमा एकैपटक माग बढ्दा अभाव भएको बताउनु भएको हो। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पुरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति र तथा वितरण व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले जानकारी दिनुभयो। माग अत्याधिक भएको वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको पनि जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो। विभागले पछिल्लो समय 45 बढी ग्यास डिपोको अनुगमन गरेको र पनि उहाँले जानकारी दिनुभयो। नेपाल आयल निगम तथा ग्यास उद्योगी सङ्घको समन्वयमा आयात भण्डारण तथा वितरण कार्यलाई थप पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँले बताउनुभयो। गण्डकोटमा अवस्थित श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहद्वारा सामुदायिक वन दिवस 2083 पावन अवसरमा अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन सम्बन्धी वक्तित्व कला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा नारायणी सामुदायिक वनको वातावरण मैत्री उद्यान परिसर गैंडाकोट 9 आयोजना गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले नारायणी सामुदायिक वन जिल्लामै उत्कृष्ट वनको रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा वातावरण संरक्षण र वन क्षेत्रको संरक्षण अझै महत्त्वपूर्ण कार्यका लागि शुभकामना दिनुभयो। सो कार्यक्रममा गैंडाकोटमा रहेका विद्यालयहरू र गैंडाकोट 7 र 9 टोल विकास संस्था अन्तर्गतका 18 विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा कालिका नमुना मावि विद्यालयबाट सहभागी लक्ष्मी सापकोटाले प्रथम स्थान, शीतलनगर टोल विकास संस्थाबाट सहभागी आर्जु चापागाईले द्वितीय स्थान, विजय सामुदायिक शिक्षा सदनबाट सहभागी रेजिना मिश्रले तृतीय स्थान र कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी सृष्टि पोखरेल, त्रिमूर्ति विद्या मन्दिरबाट सहभागी सोनिया गुरुङ, गैंडाकोट इङ्ग्लिस स्कुलबाट सहभागी आश्रिया शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको थियो। सो प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्रमाणपत्र र ₹5,000 नगद पुरस्कार, द्वितीय हुनेले प्रमाणपत्र र 2,000 र सान्त्वना स्थान हासिल गर्नेले प्रमाणपत्र र 1,000 रुपियाँ नगद प्रदान गरिएको थियो। सो प्रतियोगिताको निर्णायक संयोजकमा सब डिभिजन वन कार्यालय गण्डकोटका प्रमुख सन्तोष मिश्र र सदस्यमा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष खगरा सापकोटा र नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा edusiri.com का प्रधान सम्पादक जगन्नाथ उपाध्याय निर्णायकको रूपमा रहनुभएको थियो। कार्यक्रममा 21 दिने प्लम्बिङ, बिजुली वायरिङ, धारा जडान, एसी तथा फ्रिज मर्मत तालिममा सहभागी भई तालिम पूर्ण गर्ने कार्यक्षेत्रभित्रका महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा गण्डकोट वडा नम्बर 7 वडा अध्यक्ष हमना सापकोटा, वडा नम्बर 6, 7 र 9 वडा सदस्यहरू, गण्डकोटमा अवस्थित नारायण सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नारायणी सामुदायिक वनका सचिव सीता गिरीले सहजीकरण गर्नुभएको सो कार्यक्रम अध्यक्ष नेत्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धनपति सापकोटाले गर्नुभएको थियो। चितवनबाट झन्डै 1200 विद्यार्थीले शनिबार आज सिम्याटको परीक्षा दिएका छन्। चितवनको 9 कलेजका 1196 विद्यार्थीले सिम्याट परीक्षा दिएका हुन्। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सिम्याटको परीक्षा भएको थियो। परीक्षामा वीरेन्द्र क्याम्पस सहित सेन्ट्रल मोडल कलेज, आरम्भ कलेज, शहीद स्मृति क्याम्पस, इन्टरनेसनल कलेज, सप्तगण्डकी कलेज, चितवन कलेज अफ टेक्नोलोजी, लुम्बिनी आइसिटी कलेज र बालकुमारी कलेजका विद्यार्थी सहभागिता रहेका थिए। त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहका कार्यक्रमहरू बिबिए, बिआइएम, बिएचएम र बिटिटिएम लगायतका भर्नाका हुनका लागि लिने अनिवार्य प्रवेश परीक्षा हो सिम्याट। यस परीक्षामा अङ्ग्रेजी मात्रात्मक क्षमता, तार्किक सोच र सामान्य ज्ञानबाट प्रश्नहरू सोधिन्छन्। सिम्याट परीक्षा उत्तीर्ण गरेका विद्यार्थी उक्त विषय पढ्नका लागि योग्य हुनेछन्। साथै यही रिजल्टको आधारमा विद्यार्थीले छात्रवृत्ति समेत पाउनेछन्। सिम्याट परीक्षामा गत वर्षभन्दा यसपटक करिब 150 विद्यार्थी सहभागी भएको वीरेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख डाक्टर प्रेम सागर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीले कुल 100 अङ्कमा सिम्याट परीक्षाबाट 90 र अन्तर्वार्ताबाट 10 अङ्क प्राप्त गर्नेछन्। रोट्र्याक क्लब अफ नारायणगढको 15 पदस्थापना समारोह सम्पन्न भएको छ। भरतपुर स्थित वेस्टर्न प्रिमियर होटल सिराइचुलीमा आयोजित समारोहमा नयाँ कार्य समितिलाई पदस्थापन गराउँदै क्लबको आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरिएको हो। समारोहका प्रमुख अतिथि रोट्र्याक जिल्ला 3292 नेपाल तथा भुटानका जिल्ला प्रतिनिधि पिएचएफ रोटेराकर प्रकाश शर्मा गैरे रहनु भएको थियो। रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटेरियन रामप्रसाद गजुरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा रोटेराक जिल्ला 3292 नेपाल तथा भुटानका जिल्ला सचिव एवं रोटेराक क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष रोट्र्याक्टर सुरज भण्डारी, सहायक जिल्ला रोट्र्याक प्रतिनिधि निरञ्जन अर्याल, एजुकेशन ट्री ग्लोबल चितवन शाखा प्रबन्ध निर्देशक सुरज ढकाल, इन्स्ट्याक जिल्ला 3292 नेपाल तथा भुटानका जिल्ला प्रतिनिधि सक्षम बानिया र क्लबका संस्थापक अध्यक्ष मनोज पिया विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो। समारोहमा निवर्तमान अध्यक्ष विपिन पराजुलीले नवनियुक्त अध्यक्ष पूजन ढकाललाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो। अध्यक्ष ढकालको नेतृत्वमा क्लबले सँगसँगै प्रभाव सिर्जना गरौँ भन्ने मूल भावका साथ सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ। युवा नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले नयाँ कार्यकालमा समुदायमा सकारात्मक प्रभाव पार्ने र दीर्घकालीन महत्त्वका सामाजिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन 28 गते नेपाल फर्कने हुनुभएको छ। उहाँको सचिवालयका अनुसार हाल हङकङमा रहनुभएका देउवा साउन 28 गते मध्याह सवा 12 थाई एयरको विमानबाट काठमाडौँ आइपुग्ने तालिका छ। उपचारका लागि भन्दै प्रतिनिधि सभा निर्वाचन अगावै सिङ्गापुर जानुभएका उहाँ उतैबाट हङकङतर्फ लाग्नुभएको थियो। यसअघि साउन 29 नेपाल फर्कने कार्यतालिका थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री विपिन कुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताउनु भएको छ। रूपन्देहीको भैरवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देश एक्लैले बनाउन नसकिने बताउनुभयो। देश एक्लैले बन्दैन, 275 सांसदले पनि बन्दैन। आचार्यले भन्नुभयो देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ। उहाँले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताउनुभयो। महामन्त्री आचार्यले राजसभाका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गर्नुभयो। राजसभामा पुराना पार्टीबाट धेरै मान्छे आएको स्वीकार गर्दै उहाँले नवप्रवेशी उनीहरूलाई चित्त दुख्ने गरी टिका टिप्पणी र गाली नगर्न पनि आग्रह गर्नुभयो। हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मीकि बनाउने त हाम्रो समाज हो नि त। त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि राजसभाका साथीहरूले हेर्नुहोला, सबैजना मिलेर यो देश बनाउने हो, उहाँले भन्नुभएको छ। उहाँले आफ्ना सांसदहरूलाई जोगाउने र गलत गर्दा प्रश्न गर्ने काम पनि गर्नका लागि नेता कार्यकर्तालाई सुझाव दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
0: कर्मचारी आवश्यकता, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 को कर्मचारी पदपूर्ति उपसमितिको मिति 2083 चार महिना 14 गते बसेको बैठकको निर्णय अनुसार तपसिलमा उल्लेख भए बमोजिम करारमा कर्मचारी छनौट गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट तपसिलको विवरण सहित दरखास्त आह्वान गरिएको जानकारी गराउँदछौ। पद ऋण सहायक प्राविधिक संख्या 1 जना, नियुक्तिको किसिम करार, न्यूनतम शैक्षिक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस 2 वा सोसर उत्तीर्ण गरेको, साथै कम्प्युटरमा राम्रो क्षमता भएको। दरखास्त दिने अन्तिम मिति यही साउन 29 गतेसम्म कार्यालय समयभित्र। दरखास्त पेश गर्ने स्थान त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय गैंडाकोट 5 काङ्ग्रेस चोक। सेवा सुविधा सञ्चालक समितिको निर्णय अनुसार। परीक्षाको किसिम लिखित र मौखिक। सम्पर्क मिति 2083 भाद्र 1 गते, बिदा परे सोको भोलिपल्ट। पेश गर्नुपर्ने कागजातहरू: उम्मेदवारको दरखास्त निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणित पत्र र आफ्नो व्यक्तिगत विवरण, बायोडाटा। सम्पर्कको लागि मोबाइल नम्बर 98550-39922। संयोजक कर्मचारी पदपूर्ति उपसमिति त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 5 नवलपरासी बर्दगाड सुस्ता पूर्व।
5: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोकको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघ गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र सैमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन 24 गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनु भएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास त्याग र जगमा फर्काउँदै नयाँ ढङ्गले अघि बढाइने उल्लेख गर्नुभयो। सभापति थापाले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही अर्थ नरहेको बताउनुभयो। उहाँले सेवाभाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको पनि स्मरण गर्नुभयो। नेपाल सरकार र गावि द भ्याक्सिन एलायन्स बिच सन् 2027 2030 रणनीतिक सहकार्यमा विषयमा उच्च स्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाविका वरिष्ठ म्यानेजर निलगुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी 4 वर्षको खोप सहयोग सह वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो। बैठकमा गाविले आगामी अवधिका लागि नेपाललाई 3,96,00,000 अमेरिकी डलर बराबरको खोप तथा 1,80,60,000 अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावित सहयोग अन्तर्गत नेपालले भने 1,71,00,000 अमेरिकी डलर सह वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र गावि बीचको सहकार्य सन् 2001 सुरु भएको थियो। 25 वर्षको अवधिमा गाविले नेपालमा 55,00,000,000 अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल गाविले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उपलब्ध गराउने 11 खोपमध्ये 5 खोपमा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रम मार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाविको सहयोग रहँदै आएको छ। बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो। गाविका प्रतिनिधिले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाली उत्पादन तथा सेवालाई खाडी क्षेत्र ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसाय महासङ्घ र ओमानको गैर आवासीय नेपाली सोसल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासङ्घका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसाय व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट गार्मेन्ट, कार्पेट, जडीबुटी जन्य सामग्री र परम्परागत पोसाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। ओमानको भन्सार प्रक्रिया, आयात सम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे क्लबले महासङ्घलाई जानकारी गराउनका साथै आवश्यकताअनुसार समन्वय गर्नेछ। विजय खबरमा अब खेलकुदको खबर। नेपाल बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षक भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाडीसहित 9 सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि सुरु हुने एसियाली खेलकुदमा 4 पुरुष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोक्का मगर, 70 केजी मुनि दानबहादुर दल्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 56 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। रबिनले 19 एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् 2025 दुबईमा भएको आइवा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता हुनुहुन्छ। विजय खबरमा अब मौसमको खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज राति देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्यमुख्य शीर्षकहरू फेरि एकपटक। बिकु साकोसको रक्तदानमा एकै दिन 310 प्रिन्ट रगत सङ्कलन। नारायणी सामुदायिक वनद्वारा वक्तृत्व कला कार्यक्रम सम्पन्न। कालिका नमुना माविकी छात्रा लक्ष्मी सापकोटा प्रथम। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरेको उद्योग वाणिज्य मन्त्रीको भनाई। चितवनबाट झन्डै 1200 विद्यार्थीले दिए सिम्याटको परीक्षा। र 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली सोमबार भारत जाने। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैराकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
7: मोबाइल 98511 29163, 98554503 र 98511 84503।
6: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: विजय
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
9: अहिले साँझको 7 बज्यो।
4: दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
10: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4, काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98555 54692 र 98555 54968।
11: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
12: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
13: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
14: मेरो तोला जान्दो सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सत्र गरेको धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
15: ल है म आइपुगे। सर्पले डसेको बिरामीले बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
16: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
15: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
17: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
15: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
16: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
15: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
17: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
18: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
19: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
21: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
22: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
21: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
22: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
21: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0656 58 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
10: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
12: शुभ प्रभात गुरुआमा।
13: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: सर, एउटा प्रश्न सोधौँ है।
15: सोध न।
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
15: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
20: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: कस्तो
3: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
3: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-1504 मोबाइल 98-612-20-437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोला कान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
12: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: 24 वर्षपछि हेटौडा कपडा उद्योगमा फेरि चल्यो लुम, पुनसञ्चालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढी लगतमा 10,000 मात्रै लाल पूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजिएको कुराहरू पहिला आइरहेको थियो।
0: मधेसमा स्थगित एमबिएस परीक्षा भदौ 15 गते सञ्चालन हुने। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गरियो, ऊ गरियो, त्यस कारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्न।
0: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बैतडीमा 178 जनाले पाए घरमै राहदानी। माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुम्बासीको चेतावनी।
3: खबरदारी पनि गरेका गरेकै छौँ। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
0: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरधुरीमा विद्युत अवरुद्ध। भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: 24 वर्षदेखि थन्किएको हेटौडा कपडा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक सुरुवात हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट सञ्चालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: 2 दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस सुरु भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभाव बारे जनमत पार्टीका अध्यक्ष सीके रावतले भन्नुभयो,
6: जब जब देशमा अत्याचार बढ्यो, विभेद बढ्यो, अलोकतान्त्रिक गतिविधिहरू बढे, त्यति त्यति बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ, संगठित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ।
5: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली काङ्ग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो, तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजय भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मण लाल कर्णले भन्नुभयो,
7: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
5: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि

0: निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा:
1: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
0: संविधान संशोधन, संहिता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेन्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनीतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
2: विषम परिस्थितिमा एकदम मधेसवादी दलहरूको अस्तित्व समाप्त, दोस्रो के हो भने संहितामाथि संकट आएछ, त्यो अवस्थामा यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाई हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ, किनभने मधेसी दल बिग्रेको कारण के हो भने त्यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई ऊ गरियो, त्यस कारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्छ।
0: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेन्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता, पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोन सभा गर्दै सरकारलाई माग पूरा गर्न दबाव दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सिआइएनसँग बताउनुभयो।
3: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौँ, ध्यानकर्षण गरिरहेछौँ, मन्त्रालयमा धायौँ, मन्त्रालयमा ध्यानकर्षण गर्यौँ, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौँ। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
0: त्यस्तै अहिले सञ्चालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली, शान्तिनगर, गैरी गाउँ, मनहरा र जडीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानुनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपडा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मर्मत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मर्मत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढेको छ। उद्योग मन्त्रालयका सचिव रामबन्धु सुविदीले तोकिएको 2 महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन सुरु भएको र यसले उद्योगपूर्ण रूपमा सञ्चालन गर्न सकिने सङ्केत दिएको सिआइएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो। तत्कालका लागि पुराना मेसिन मर्मत गर्न सरकारले 30 लाख रुपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरी कालो बजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारुद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिन्डर 7,000 रुपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डिएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात् लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरणमा भइरहेको ढिलाइबारे सिआइएनसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी सञ्जीव कुमार शाहले भन्नुभयो,
4: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ त्यो प्रमाणीकरण भएपछि नापनस्ता भएर अनि बल्ल पूर्जा बनाउने काम सुरुवात हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग सुरुदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको, के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजिएको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको छ।
0: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 का 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाडी क्षेत्रमा आज यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरुद्ध भएको छ। जापानको ओकिनावा र कागोसिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
5: सन्तोष गन्धर्व, मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला,
6: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवात नि हुँ, 200-250 त्यति आलो पुजी गाडीबाट।
5: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मफसलको रङ्गमञ्चमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 हार्मोनिक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बर्खा सुरु भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन् मकैको स्वाद लिनेहरूको रुचिलाई ख्याल राख्दै गाउँघरदेखि सहरसम्मै मकै पोलेर बेच्नेहरू बढ्दै गएका छन् डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन् डडेलधुराको अमरगढी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्
11: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफान डाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न सुरु गरेको धेरै समय भएको छैन दैनिक करिब 300 रुपैयाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ
6: चुल्लु सिरालबाट घोगा मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवातमै हुँ 200-300, 250 त्यति आलो पुजी गाडीबाट
11: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ प्रति केजी करिब 40 रुपैयाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपैयाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो हरियो मकै पोलेर बिक्री गर्न व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ बस पार्क क्षेत्रमा अत्याधिक भिडभाड हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भिडभाड हुने स्थानमा पुगेका छन् अम्बरगढी एक कि बेलुतमोली
6: यहाँ आएर यही पनि सफा गरिदिया ऊ गरिदिया भन्नु नाना अब सफा गरिबाट जानु पढन्छ आफ्नो रोडो ड्यालीको नास बसीबाट व्यापार गर्दा बाबु कहाँबाटका दाउरा कहाँ कहाँका बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै त्यसै हो अब अरू बस पार्कको पुल लाथ्यो अरे उहाँ जिन पुलो बुढ्यो आइ यहाँ वहाँ भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब ड्यालीमा यहाँ बस पोल भनेर यहाँ दिइहाल्छ
11: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन् मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ सागर ताम्रेकर CIN आफ्नो FM डडेलधुरा
5: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन् जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो त्रिभुवन विश्वविद्यालय डिन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकी परीक्षा केन्द्रमा सञ्चालन हुनेछ तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ रङ्गमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
12: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा म सगौरव भन्न चाहन्छु यो चाहिँ
13: कर्णाली थिएटर
12: सबभन्दा बढी पैसा हो पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ यसमा कुनै जालसाजी हुन्न यसमा कुनै केही समस्या छैन किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो
5: मफसलमा रङ्गमञ्चको रङ्ग युवाको उमङ्ग शनिवार विशेष लगायत का सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
14: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। मफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन, युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढिरहेका छन्। रङ्ग कर्मको सम्भावना, चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हिरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
12: एकदमै सङ्घर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त आज जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्च हुने जिन्दगी बनाइरहेको छु।
16: खर्चसँग
12: सम्झौता गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन। तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, यहाँ मैले आफै सङ्घर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एभल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
16: कर्णाली थिएटर
12: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुन्न, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रहे पनि कला रहने हो नि।
16: त्यो दिने पैसा आउँछ सर, अहिले पनि
12: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस् होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू INGOहरू छन्, त्यसमा हाम्रो काममाथि इम्फेसिस दिएर उहाँले दिनु पऱ्यो, दिनुहुन्छ उहाँहरूले।
16: एउटा INGOको कुरा त भयो नि सर होइन, अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन?
12: हामी बनाउँदैछौँ, त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ, त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ।
16: त्यो सम्भावना कतिको देख्नु
12: छ? हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
16: चुनौती के छ यसमा?
12: चुनौती धेरै छन्, तर चुनौती चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ, होइन, केही पनि गरिएको छैन कर्णाली, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा, होइन, सम्भावना त छन् नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
16: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो, होइन, अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बिचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको, होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
12: त्यो अहिले म एउटा भनिदिन्छु, मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो, त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्द्वबाट, लामो द्वन्द्वबाट ग्रसित कर्णाली, जहाँ पुल पुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियौँ भन्दा चुइने टिनको टहरभित्र स्कुल पढिरहेको विद्यार्थीहरू, झोलुङ्गे पुल तर क्या तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सगोर प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भने, तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भने नेपालमा नेपाली रङ्गमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठुलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठुलो हर्षोत्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठुलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनसक्छ,
16: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
12: एकदमै ठुलो। देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
16: कृपया हजुरले भन्न सक्नुहुन्छ।
12: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सोध्न जाँदाखेरि के भन्छु भन्दा, ओ साप ऊ आइपिएलै नआला कि नआला साप भन्छु। त्यसले भन्छ आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि, यार किन ऊ गरे, आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कन्ट्याक्ट हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरो बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रो बिरामीकोले लिन पाइँदैन भनेपछि हामीले बनाए के काम भयो त भनेर फर्काउँछु त्यहाँ, होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ।
16: कर्णाली दक्षिण बग्दो छ
12: हजुर,
16: भित्रको एउटा यो अंश हो,
12: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
5: 24 वर्षपछि हेटौडा कपडा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहन मनोहराका सुकुम्बासीको चेतावनी छ। र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरमा विद्युत सेवा अवरुद्ध भएको छ, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
18: अहिले रातिको 8 बज्यो

0: साहुजी, मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाई।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: सर्पदंश अथवा सर्पको टोकाइबाट बच्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार, सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। आजको यस कार्यक्रममा हामी वातावरणमा सर्पको महत्व, बदलिँदै गरेको पर्यावरणले सर्प जातिमा परेको असर, नेपाल सरकार वन मन्त्रालयले सर्प सम्बन्धी गरेका कामका विवरणका साथै स्थानीय सरकारले सर्पदंशका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि चर्चा गर्नेछौँ। मानव र सर्पबीच द्वन्द्व किन हुन्छ, त्यसको न्यूनीकरण कसरी गर्ने र यी दुईबीच सह अस्तित्व कसरी कायम गर्ने भन्ने बारेमा पनि कुराकानी गर्नेछौँ। र यसका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित अन्य कुराकानीहरू पनि गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: मेरो नाम चाहिँ सबनम पाठक हो। म वन तथा घुसंरक्षण विभागमा चाहिँ वन अधिकृतको रूपमा काम गर्छु। मैले काम गरेको चाहिँ 30 वर्षभन्दा नि माथि भइसक्यो।
2: मेरो नाम शशाङ्क पौडेल हो। म डब्लुएलएफ नेपालमा काम गर्छु। खास गरी मैले काम गर्ने भनेको चाहिँ वन्यजन्तु सम्बन्धी अध्ययन अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्वको विषयहरूमा खास गरी काम गर्छु।
3: हजुर नमस्कार, मेरो नाम निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष। अहिले म युनिभर्सिटीमा पढाउनुका साथसाथै म सोसल एक्टिभिटिजहरूमा पनि धेरै रहन्छु।
0: तपाईँहरूलाई स्वागत छ यस रेडियो कार्यक्रममा। कार्यक्रमको सुरुवात चाहिँ म शशाङ्कजीलाई सोध्न चाहन्छु। डब्लुडब्लुएफ नेपालले सर्पको संरक्षणमा कस्तो भूमिका निर्वाह गर्न सक्छ, स्पेसियली रोटरीसँग कोलाबोरेसन कसरी गर्न सकिन्छ? तपाईँले यो नेपालको स्नेक बाइट प्रिभेन्सन थाहा नै छ, त्यसको बारेमा अलिकति त्यसलाई जोडेर भनिदिनुहोस् न।
2: डब्लुडब्लुएफ नेपालले चाहिँ लामो समयदेखि तराई भूप्रविधि कार्यक्रम अन्तर्गत चाहिँ यो बागमती नदीदेखि पश्चिमदेखि कञ्चनपुरसम्म चाहिँ हामी संरक्षित क्षेत्रहरू तथा संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तुको संरक्षण अध्ययन अनुसन्धान लगायत समुदायसँग मिलेर चाहिँ धेरै खालको कामहरू गरिरहेका छौँ होइन। यसमा चाहिँ हाम्रो खास गरी ठुला प्रजातिहरूलाई संरक्षण गर्ने खालको कार्यक्रम भए पनि अरू धेरै कार्यक्रमहरूले गर्दाखेरि चाहिँ साना प्रजाति अथवा अरू सरीसृपहरू जस्तो सर्पहरूको कुराहरू हामी आज गर्दैछौँ होइन, त्यसमा पनि पुगेको छ। वन्यजन्तुको वासस्थान व्यवस्थापनको कुराहरू भए र वन्यजन्तुलाई चाहिँ मान्छेले चाहिँ उत्साहमा अथवा द्वन्द्वको कारणले गर्दाखेरि मारिदिने हुन्छ नि, र त्यो खालको काम कम गर्नलाई र त्यो सँगसँगै खोला नाला नदी र सिमसारका क्षेत्रहरू चाहिँ सरसफाई गर्ने, त्यसले चाहिँ आफ्नो स्वस्थ रूपमा आफ्नो काम गरोस् भन्ने हिसाबमा चाहिँ हामीले धेरै काम गरिरहेका छौँ। त्यसमै अरू ठुला प्रजातिहरूलाई काम भए तापनि त्यसले सानो प्रजातिहरू र अरू सरीसृपहरूलाई पनि धेरै नै सहयोग पुग्छ त्यो वातावरण राम्रो हुँदा। रोटरीबाट भइरहेको कार्यक्रम र हाम्रो कार्यक्रमलाई मिल्ने ठाउँसम्म चाहिँ जोडेर सँगै लिएर गयो भने जस्तो जुन सर्पदंश कम गर्नको लागि अथवा सर्पबाट बच्नको लागि दिनुपर्ने जति पनि मेसेजका कुराहरू छन् त्यो चिज चाहिँ हामीले रेगुलरली अरूको लागि गरिरहेकोमा त्यसलाई पनि एउटा पार्टको रूपमा लिएर गयो भने चाहिँ त्यो त्यसमै इन्टिग्रेट हुन्छ, त्यहाँ चाहिँ सँगै मिलेर काम गर्न सकिने अवसरहरू चाहिँ प्रशस्त मात्रामा छन्।
3: सबनम म्याडमलाई मेरो प्रश्न, हाम्रो धार्मिक आस्था अनुसार पनि सर्पको चाहिँ महत्त्व छ भन्ने कुराहरू पनि पुराना कार्यक्रमहरूमा कुरा गऱ्यौँ, तर प्राकृतिक रूपमा अथवा यो जुन इकोसिस्टम भन्छौँ हामी त्यसमा सर्पको स्थान कहाँ छ, किन यो महत्त्वपूर्ण छ, एउटा। दोस्रो, अनि यहाँको मन्त्रालयले त्यस सम्बन्धी के कस्ता कामहरू गरेका छ तपाईँको अलिकति एक्सपिरियन्स सुनाइदिनुहुन्छ कि?
1: खास गरेर यो सर्पको लागि इकोसिस्टममा चाहिँ असाध्यै धेरै महत्त्व रहेको छ, किनभने यसले चाहिँ मुसा जस्तो प्रजातिलाई उसको आहारा हो उसले खान्छ र आफू पनि अरूको आहारा बन्छ यो होइन, त्यस कारणले यसले दोहोरो भूमिका खेलिरहेको छ, जसले गर्दाखेरि इकोसिस्टममा चाहिँ सर्प मासियो भने मानव जीवनै मासिन्छ भन्ने कुरा पनि यथार्थ हो। यसमा इकोसिस्टमका कुराहरू धेरै छन् यहाँ गरिरहनु भन्दा पनि इकोसिस्टममा यसले एकदमै ठुलो महत्त्व राख्दछ, जसले गर्दाखेरि मानव अस्तित्व नै यसमै अडिएको छ जस्तो हो, किनभने सर्प मासिने बित्तिकै मानव अस्तित्व मासिन्छ, त्यसैले यसको चाहिँ एकदमै धेरै महत्त्व छ। अब यति महत्त्व भएको सर्पलाई वन मन्त्रालयले चाहिँ कसरी यसलाई हेरेको छ भन्ने कुरा तपाईँको प्रश्नमा चाहिँ, अब अहिलेसम्म चाहिँ वन मन्त्रालयले यो सर्पको मात्रै छुट्टै कार्यक्रम भनेर राखेको छैन, जस्तो वन्यजन्तु सम्बन्धी तालिमहरू हुन्छ त्यति बेला चाहिँ हामीले तालिममा चाहिँ यो सर्पको 5-6 जति पक्ष हामीले राख्छौँ। हामीले चाहिँ यो ग्रामीण समाजमा गएर चाहिँ गरेका छैनौँ, अहिले कर्मचारीलाई नै गर्दैछौँ फर्स्टमा, किनभने कर्मचारीले थाहा पाएपछि बल्ल त्यसको चाहिँ ग्रामीण भेगमा त्यसको कुराहरू चाहिँ जान्छ भन्ने उद्देश्यले नै हामीले पहिला कर्मचारीलाई यसको तालिम दिनुपर्छ भनेर हामीले त्यसमा लागेका हौँ। तर हामीसँग सर्पको विशेषज्ञ चाहिँ छैन, वन मन्त्रालयसँग होइन, हामीले चाहिँ सर्पको विशेषज्ञ जसले पिएचडी गरिरहनु भएको छ सर्पमा, अथवा सर्पको कतिपय ग्रामीण भेगमा पनि उहाँहरूले यो सर्प विषालु, यो सर्प चाहिँ विषालु होइन भनेर उहाँले चिन्नुहुन्छ, उहाँहरूलाई पनि हामीले प्रयोग गरेका छौँ, जुन कक्षाको लागि चाहिँ हामीले प्रयोग गरेका छौँ, जुन चाहिँ अब फिल्डमा लगेर देखाउनु परेको अवस्थामा यो सर्प कस्तो हो, यो कसरी चाहिँ यो एरियामा यस्तो यस्तो सर्प बढी देखिन्छ, यसलाई चाहिँ कसरी हामी त्यो सर्पबाट बच्ने, अथवा उसलाई चाहिँ थ्रेट फिल चाहिँ कसरी नहोस्, अथवा हामीले त्यसलाई कसरी बचाउनुपर्छ र हामी साथसाथै ऊबाट हामी कसरी बस्नुपर्छ भन्ने कक्षाहरू चाहिँ हामीले यो ट्रेनिङमा राख्छौँ। र अहिलेको परिप्रेक्ष्यमा चाहिँ हामीले महसुस के गरिरहेका छौँ भने सर्पलाई बचाउनुपर्छ, त्यसको लागि चाहिँ हामीले सबै प्रदेशहरूमा चाहिँ यसको कार्यक्रम राखेर तालिमहरू दिनु जरुरी छ भन्ने कुरा चाहिँ हाम्रो मानसपटलमा यतिखेर पसेको छ। तर कुरा के भन्दाखेरि हामीले अहिलेसम्म राखेका रेडबुकका कार्यक्रमहरूमा चाहिँ हामीले राख्न सकेका छैनौँ, यो कुरा चाहिँ दुर्भाग्य।
3: त्यो भनेको केन्द्रीय अथवा इभन प्रोभिन्सको हाम्रो लेभलमा पनि कुनै पनि रेडबुकमा परेको छ,
1: अहिलेसम्म चाहिँ सर्पको कार्यक्रम परेको छैन। जस्तो अब डिजास्टर आउने ठुल्ठुला कुराहरू चाहिँ पर्छ भने, किनभने एक त बजेट पनि दिन प्रतिदिन कम हुँदै गएको छ नेपाल सरकारको, अर्को कुरा हामीले चाहिँ ठुला जनावरलाई बचाउनको लागि अब बाघ हात्ती गैँडाबाट मान्छे कसरी बस्ने र उनीहरूलाई कसरी बचाउने भन्नेमा पनि हामीले पैसा खर्च गर्न सकेका छैनौँ भने सर्प चाहिँ हाम्रो छायामा परेकै छ भन्नुपर्छ।
4: यहाँहरू दुवैजनालाई अर्को प्रश्न, जस्तो तपाईँहरू अब अनि कामको सिलसिलामा फिल्ड जानुहुन्छ, भ्रमणमा जानुहुन्छ, त्यहाँ तपाईँहरूले के देख्नुभयो इन्ट्रेस्टिङ कुरा, त्यस्तो केही रोचक छ भने एउटा सुनाइदिनु। अनि स्पेसली ससाङ्चीलाई चाहिँ यो चेन्जिङ इन्भाइरोमेन्टले सर्पको इकोसिस्टमलाई के असर गराएको छ त्यसलाई अलिकति हाइलाइट गरिदिनु।
2: म चाहिँ केही समय अगाडि चाहिँ नवलपरासी नवलपुर भनौँ न अहिले त्यो साइडमा जाँदाखेरि चाहिँ म हिँडिरहेको थिएँ, अनि त्यसपछि त्यहाँ जग्गाको कारोबार गर्ने, खरिद पनि गर्ने, बिक्री पनि गर्ने मान्छेहरू त्यहाँ हुनुहुन्थ्यो क्या, चोक पसलमा चिया खाने बस्ने कुरा गर्दाखेरि चाहिँ, अनि त्यहाँ जग्गा किन्न खोज्नु भएको रहेछ, उहाँसँग आएको मान्छेले चाहिँ नकिन्नुहोस् भनिरहेको रहेछ होइन, अनि सबै कुरा ठिक थियो, अनि मैले उहाँहरूसँग कुरा गर्दै जाँदा चाहिँ उहाँहरूको सबभन्दा ठुलो कन्सर्न के थियो भने यहाँ एकदमै धेरै सर्पो लाग्छ होइन, त्यो भएर यहाँ बस्नु हुँदैन र मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो क्या, त्यो एउटा कुराले चाहिँ मान्छेको कत्रो डिसिजनसँग त्यसले गर्दो रहेछ कि। अनि पछि मैले त्यही गाउँको अगुवाहरूसँग पनि सोधेँ, यस्तो यस्तो कुरा सुनियो के हो भन्दाखेरि, अब हामी नारायणीको तटीय क्षेत्रमा छौँ, अनि माथिबाट बाढीमा खोला बगेर आउँछ, अनि खोला बगेर आइसकेपछि यहाँबाट फराकिलो हुन्छ, अनि ठ्याक्कै सर्पो चाहिँ यहाँ आएर माथि उत्रिन्छ जमिनमा, त्यो कारणले गर्दाखेरि हाम्रो बेल्टमा सर्पो बढी भएको हो भन्ने चाहिँ त्यहाँको पुरानो मान्छेहरूको चाहिँ त्यो रहेछ कि। अब त्यसलाई भनौँ न इकोलोजिकल्ली हामीले स्टडी अनुसार त्यो सर्पको मुभमेन्ट अनुसार हेर्ने त दोस्रो कुरो भयो, तर भनौँ न एउटा ट्रेडिसनल नलेज भन्छौँ नि मान्छेको, त्यो चाहिँ त्यहाँ त्यस्तो रहेछ, त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको थियो भनेपछि त्यहाँको मान्छेलाई त्यो एउटा थोरै इकोलोजिकल किन यस्तो भयो हाम्रो एरिया भन्ने चाहिँ उहाँहरूलाई थाहा रहेछ क्या।
3: त्यसको इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ,
2: इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ होइन, एउटा त्यो कुरा भयो। अनि अर्को चाहिँ अब यो हाम्रो जुन क्लाइमेट चेन्जको कुराले कसरी असर गर्छ सर्पको भन्दाखेरि चाहिँ अब डिरेक्टली गर्छ, किनभने यो हर्पेटो फौना अथवा यो जति पनि घस्रिने अथवा भन्नु गर्मीमा तातो याममा बढी सक्रिय हुने जनावरहरूलाई त एक हिसाबले त हामी क्लाइमेट चेन्जको एउटा इन्डिकेटरको रूपमा नै लिन्छौँ होइन, उनीहरूको इकोलोजिकल क्यालेन्डर जुन छ त्यो अनुसार यदि उनीहरूको त्यो क्यालेन्डर फरक परिरहेको छ, त्यो चाहिँ हुनुपर्ने बेलाभन्दा सिफ्ट भइरहेको छ भनेपछि त्यो तापक्रममा चाहिँ त्यही केही वृद्धि अथवा घट्ने होइन, उनीहरूको सक्रिय हुने समय लामो छोटो हुने त्यो खालको छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ त्यहाँ केही असर परेको हुनसक्छ भन्ने एउटा मेजर सूचक हो क्या यो यी प्रजातिहरू। अब हाम्रो अहिले बदलिँदो परिवेशमा त तापक्रम सँगसँगै हिउँ पनि पग्लिन्छ होइन, त्यो भएपछि पानीको हाम्रो हाइड्रोलोजिकल फ्लोहरू पनि चेन्ज हुन्छ होइन, त्यो फ्लो भइसकेपछि जनावरहरूको मुभमेन्टहरू पनि चेन्ज हुन्छ, जनावरको रिक्वायरमेन्ट पनि चेन्ज हुन्छ होइन, उसको प्रजननको समय अन्डाहरू चाहिँ राइट टाइममा फुट्ने नफुट्ने होइन, त्यसले गर्दाखेरि त्यसको सङ्ख्यामा घटबड हुने जस्ता विभिन्न अथवा कति प्रजातिहरूको चाहिँ भाले अन्डाबाट निस्किने कि पोथी अन्डाबाट निस्किने भन्ने कुरा पनि सर्टेन तापक्रमभन्दा माथि गयो भने अथवा सर्टेन तापक्रमको रेन्जमा बस्यो भने भाले निस्किने त्योभन्दा कम अथवा त्योभन्दा कम भयो भने पोथी निस्किने भन्ने खालको हुन्छ। त्यही भएर यो जुन हामी सर्पको अथवा अरू उसको कुरा गरिरहेको छौँ, यो त वास्तवमा भन्ने हो भने यो क्लाइमेट चेन्जको त एउटा इन्डिकेटर स्पिसिस नै मान्नुपर्छ।
3: र त्यसले अघि पनि भन्नुभयो तपाईँले जुन मानिस जनावर द्वन्द पनि निम्ति आएको छ, त्यसका केही उदाहरणहरू छन्? कुनै प्रत्यक्ष उदाहरण कहाँ त्यस्तो भएको, कसरी भएको छ?
2: यस्तो हुन्छ, अब त्यसमा चाहिँ मान्छेले बुझेर त होइन, अब मान्छेको आफ्नो सुरक्षा नै होइन एउटा ऊ भइसक्यो, अप्ठ्यारो भइसकेपछि त मानिसहरू आक्रामक हुनु, त्यसप्रति होइन उनीहरूको रोष हुनु त स्वाभाविक नै भयो। तर हामी गाउँठाउँमा जाँदा पनि धेरै ठाउँमा चाहिँ जस्तो अब सर्पले टोकेपछि होइन अब त्यो सर्प मार्ने भन्दा पनि कुन चाहिँ सर्प हो भन्ने मान्छेले थाहा नपाएर र त्यसलाई भोलि गएर चिकित्सा कहाँ देखाउनु पर्ने भएको कारणले गर्दाखेरि मारिने कुराहरू भयो। त्यसपछि अब एउटा गाउँठाउँमा घटना घटिसकेपछि चाहिँ भोलि सर्प देख्ने बित्तिकै मान्छेको सोच नकारात्मक हुन जान्छ होइन, त्यो भएपछि तुरुन्तै त्यसलाई प्रतिकार गर्नको लागि भनेर मार्ने, त्यो खालको जुन हामी भनौँ इकोलोजीको भाषा भन्दा रिटालिएटरी किलिङ भन्छौँ होइन, त्यो खालको समस्या चाहिँ सर्पमा धेरै नै छ क्या।
3: म्याडमलाई प्रश्न गरेँ त्यहीसँग रिलेटेड, त्यो जुन रिटालिएटरी भनेको अब त्यस आफूलाई बच्नलाई मार्ने, त्यो चाहिँ अलिकति जनचेतनाको अभावले पनि भएको होला, त्यसमा के राय छ, जनचेतना कसरी हामीले गर्न सक्छौँ?
1: अब यसमा मैले एउटा सानो कुरा भन्न चाहेँ, जस्तो म एकचोटि एउटा फिल्ड भिजिट जाँदै थिएँ होइन, अब जाँदाखेरि चाहिँ एउटा सर्प देखियो क्या, त्यहाँ सर्प देख्यो, अनि सर्प देखेपछि एउटा सानो बाबु उसले के भन्यो भने, मामु यो टोल मिलेर यो सर्पलाई मार्नुपर्छ, टोलले बोलाउ हामीलाई त उगरला टोल सब मिलेर मार्नुपर्छ, यसको मानसपटलमा चाहिँ सर्प देख्ने बित्तिकै मार्नुपर्छ भन्ने खालको त्यो खालको सोचाइ चाहिँ त्यो बच्चामा छ भने त त्यो त सबै बच्चामा छ नि त, त्यो भनेपछि हामीले सुरुवात चाहिँ कहाँबाट गर्नु पर्यो, घरबाट गर्नु पर्यो, यसलाई बचाउनु पर्छ। थ्रेट फिल त हुन्छ, हजुरले पनि मैले पनि अगाडिपट्टि ससाङले पनि अगाडिपट्टि सर्प देख्यो भने हामीलाई कुन जातको के थाहा, डर लाग्छ नि, लागेपछि उसले मार्छ टोक्छ मरि नै हालिन्छ भन्नेमा गइन्छ क्या एकैचोटि, त्यो एकछिन अलि अलि टोक्दामा विषालु होइन होला त्यो सच्चामा हामी जाँदैनौँ, किनभने फर्स्टमा त आफूले आफूलाई बचाउन खोज्छ नि जसले पनि होइन। मेरो विचारमा चाहिँ त्यो सर्पको विज्ञ हुँदाखेरि पनि देख्ने बित्तिकै राति देख्ने बित्तिकै नै उहाँहरूले त चिन्नुहुन्न नि एक्कासी, त्यसलाई निकै बेर हेरेर त्यो त कति पाटा हेरेर त्यसको मोटाइ हेरेर त्यसको टाउको मोटाइ हेरेर पुच्छरको तरिका हेरेर सबै विभिन्न तरिका छ, आँखा हेरेर होइन अनि उसको जिब्रोको त्यो हेरेर सबै थाहा हुन्छ नि, अनि बल्ल उसले चाहिँ यो सर्प विषालु होइन डराउनु पर्दैन भन्नु होला उहाँले विशेषज्ञले पनि। एज ए ल्यामेनको हिसाबले त सबैजनाले त्यो सर्पले टोक्छ भनेर डराउनु र उसलाई मार्नु चाहिँ स्वाभाविक हो, मानव स्वभाव हो त्यो, मान्छेले त्यो जानेर यसलाई यो प्रकृतिमा यसको चाहिँ एकदम ठुलो महत्त्व छ यसलाई मार्छु अथवा इको सिस्टम बिगार्छु भनेर यो होइन, यो चाहिँ एकदमै त्यहाँ आफैबाट भित्रै प्रतिरक्षाको लागि आएको कुराहरू होइन, यो गाह्रो कुरा पनि हो, सजिलो छैन हेर्नु, एकदम गाह्रो छ यो सर्प भन्ने बित्तिकै कसैलाई चाहिँ सर्पको एलर्जी नै हुन्छ, ऊ हाँदेखि भने यहीँ एलर्जी हुन्छ उसलाई, स्वास्थ्यको डक्टर साहबहरूलाई यो थाहा होला, धेरै कुराहरू छ। त्यस कारणले हामीले त्यो सर्प चाहिँ फलानु ग्रामीण भेगमा चाहिँ सर्प मारेर खान्छ अथवा सर्पलाई जहाँ देखे त्यो मार्छ त्यो होइन, सबै 3 करोड नेपालीको दिमागमा त्यही हो, एउटा लामो केही देख्यो अँध्यारोमा जाँदाखेरि त्यसमा टेकेर चुस्स काहीँ खुट्टामा गऱ्यो भने ला सर्पले नै टोक्यो मलाई त, अब एकदम दिमागमै उसको सर्पले टोक्यो उसलाई, साइकोलोजी नै त्यो भयो, अनि उसलाई डक्टर कहाँ लाँदा नलाँदाखेरि पनि एकछिन हेरौँ न ऊ मान्दैन, त्यो मान्छेलाई चाहिँ के भन्छ अहिलेको त एकदम विषादी खाएको मान्छेहरू चाहिँ ऊ तिनीहरूलाई हार्ट फेल हार्ट एट्याक हुन सक्ने सम्भावना धेरै छ। यो सर्प भन्ने कुरा सानो कुरा हो तर एकदमै मान्छेले चाहिँ डर फिल गर्ने चाहिँ कुरा हो क्या यो,
3: र त्यो डरका कारण चाहिँ जुन अहिले मारुङले भन्नुभयो प्रतिरक्षामा चाहिँ उसले मार्नतिर लाग्छ होइन। ससाङजीलाई त्यही प्रश्न कि सर्प पनि त प्रतिरक्षाकै लागि त आउने होइन, ऊ पनि त एक किसिमले उसलाई मलाई चाहिँ मानवले मलाई चाहिँ अब केही बिगार गर्न लाग्यो भनेपछि मात्र ऊ आउने, नभए त ऊ खोजी खोजी म टोक्छु भनेर त आउने होइन नि,
2: होइन आउँदैन। हामीले यो जुन मानव वन्यजन्तु द्वन्द्वको नै कुरा गर्दाखेरि पनि हामी अक्सर द्वन्द्व भन्छौँ तर कहिले कहिले अब पछिल्लो अवस्थामा चाहिँ अब यो सहअस्तित्व अथवा होइन असमझदारी भन्ने खालका शब्दहरूलाई अलिकति बढी चाहिँ हामीले मूलधारमा ल्याउनु पर्ने जस्तो देखिन्छ क्या, किनभने बेसिक कुरा चाहिँ के हो भने द्वन्द्व भन्ने बित्तिकै द्वन्द्वमा त दुइटै पक्षलाई म द्वन्द्वमा छु भन्ने थाहा हुन्छ क्या, तर मानव र वन्यजन्तुको केसमा त वन्यजन्तुलाई त यो द्वन्द्व हो अथवा यो झगडा हो भन्ने कुरा उसलाई त थाहा हुँदैन नि त, ऊ त आफ्नो बेसिक रिक्वायरमेन्ट होइन प्रजननको लागि खानाको लागि विचरणको लागि भन्ने कुरा नै हो। त्यही भएर कुनै पनि जनावरबाट मान्छेमा हुने खालका आक्रमणहरू भनेको चाहिँ उसले आफ्नो प्रतिरक्षाको लागि नै गर्ने हो कि होइन, जब उसलाई आफूलाई हामीले सर्पको केसमा पनि कति फल्स बाइटहरू हुन्छ नि होइन, त्यो त हरेकचोटिमा भेनम त रिलिज हुँदैन
3: हुँदैन
2: होइन, भनेको त्यो उसले सकेसम्म आफ्नो प्रतिरक्षा जसरी गर्न सकिने त्यो गर्ने हो। अब अन्तिम विकल्पमा केही नभइसकेपछि त अनि उसले आफ्नो प्रतिरक्षाको लागि आफूसँग भएको हतियार उसले पनि प्रयोग गर्छ, तर हामी र अरू जनावरहरूमा एउटा फरक भनेको त हामी त अलिकति निर्णय लिनुभन्दा अगाडि एकैछिन सोच्न सक्छौँ नि त, म यो गर्छु र त्यो गरिहाल्नु बिचको जुन एउटा ग्याप हुन्छ त्यो ग्यापमा हामीले सोचेर होइन यस्तो हो भनेर चाहिँ अलिकति सोच्यौँ भने यो समस्या त कम गर्न सकिन्छ जस्तो लाग्छ मलाई। अनि अलिकति जुन व्यवहार परिवर्तनको कुरालाई चाहिँ हामीले एउटा ब्ल्याङ्केट वेमा नहेरेर बरु अलिक स्पेसिफिक रूपमा जस्तो मेसेज बनाउँदाखेरि पनि व्यक्तिले के गर्ने, घरले के गर्ने, समुदायले के गर्ने, होइन तिनवटा लेभलमा हामीले सोच्यौँ भने र त्यही हिसाबको चाहिँ हामीले मेसेज पनि बनायौँ भने सायद त्यसको अलिकति पेनिट्रेसन पनि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई।
0: अहिले हामी सुन्दैछौँ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ WWF नेपालका शशाङ्क पौडेल तथा वन मन्त्रालयका वन अधिकृत सबनम पाठकज्यू। शशाङ्कजी, यो सर्प संरक्षणमा व्यक्ति, घर परिवार तथा समुदायलाई तपाईँको के सन्देश छ?
2: व्यक्तिले चाहिँ के बुझ्नु पर्यो भने सबै सर्प विषालु हुँदैनन्, सबै सर्प मारिहाल्नु जरुरी हुँदैन। सबभन्दा पहिला त्यो व्यक्तिले बुझ्यो भने अनि त्यो फर्स्ट एक्सन चाहिँ निस्किँदैन, होइन। घर परिवारको मान्छेले पनि यो मेसेज चाहिँ एकले अर्कोलाई रिइन्फोर्स गर्नु पर्यो कि सबैले त्यो कुरा बुझ्नु पर्यो, होइन। र समाजमा चाहिँ एउटा किसिमको सर्पदंशको लागि हाम्रो पूर्व तयारी के हो त, किनभने हेर्ने हो भने त हामी ठुलो डिजास्टरहरूको कुरा गर्छौँ, तर खास हेर्ने हो भने त मानव वन्यजन्तु द्वन्द र सर्पदंश पनि पोइन्टको हिसाबमा गर्ने हो भने त यो एउटा पोइन्ट डिजास्टर हो नि त, क्युमुलेटिभ वेमा त यो ठुलो छ नि त। त्यही भएर यो डिजास्टरसँग अथवा यसलाई कसरी हामीले लड्ने हो त भन्ने चाहिँ समुदाय स्तरमा योजना बनाइयो, कसैलाई सर्पले टोक्यो भने के गर्ने त, कहाँ जाने त, तयारी हाम्रो के छ, त्यति बेलाको भोलिन्टियर भएर को जाने, को नहुँदा को जाने, कसलाई सम्पर्क गर्ने, गाडी कहाँ छ, एम्बुलेन्स कहाँ छ भन्ने खालका समुदायको लेभलमा केही पूर्व तयारी हुने हो भने चाहिँ जीवन जोगाउन पनि त्यति हुँदैन।
3: त्यसको मतलब चाहिँ अलिकति रणनैतिक भएर यसलाई चाहिँ सामना गर्न सकिन्छ, यसलाई चाहिँ एड्रेस गर्न सकिन्छ भन्ने कुरामा मैले म्याडमलाई सोधेँ। अहिले अब स्थानीय सरकारहरूले पनि यसलाई एउटा एजेन्डा बनाउनु पर्ने बेला भयो, गरिरहेका छन् छैनन्, के गर्नुपर्छ जस्तो लाग्छ? किन भन्दा सर, उहाँले अहिले जुन भन्नुभयो नि सामुदायिक स्तरमा चाहिँ अर्गनाइज भएर केही रणनीतिको हिसाबले केही गर्ने भन्दाखेरि त्यो त सरकारले सहयोग गर्ने हो।
1: यसमा चाहिँ मेरो धारणा चाहिँ के छ भने जस्तो सरकार तिन तहको छ अहिले, होइन, मुख्य यो सर्पको लागि एकदम उहाँले प्रयोग गर्नुपर्ने चाहिँ स्थानीय सरकार हो। स्थानीय सरकारले नै त्यसको चाहिँ कसरी सर्पबाट बस्ने अनि सर्पबाट टोकिहाल्यो भने, इन्सिडेन्ट भइहाल्यो भने कहाँ लैजाने र टोलमा कहाँ कहाँ राख्ने, यो त त्यसको टाइम हुन्छ, फेरि समय हुन्छ, यति समयभित्र त त्यो मान्छेलाई इलाज गर्न सकेन भने उसको ज्यान जान्छ भन्ने कुरा
3: पनि
1: बेखालु भएको खण्डमा त्यो कुराहरू पनि बुझाउनु पर्यो। सबभन्दा पहिला चाहिँ ओडा ओडामा, प्रत्येक ओडामा राख्नु जरुरी हुन्छ यो, यसको चाहिँ एउटा टोली फर्स्ट एड कसरी गर्ने र नजिकको हस्पिटल कहाँ छ, टोकिहाल्यो भने के गर्ने भन्ने त्यो एउटा समिति नै बनाउनु जरुरी हुन्छ। अनि त्यो समितिले चाहिँ सबै कुराहरू सरकारसँग, स्थानीय सरकारसँग यसको लागि यति पैसा परियर हामीलाई आवश्यकता पर्छ, त्यसको चाहिँ इस्टिमेट उहाँले गर्नुपर्छ। त्यो इस्टिमेट गरेर त्यो पैसा त्यहाँ राखेर हामीले पहिला त टोक्नै नदिनु पर्यो। टोक्नै नदिनको लागि ऊ पनि मर्न भएन, उसले डस्नु पनि भएन, दुइटै कुरा चाहिँ त्यसको लागि चाहिँ सबभन्दा पहिला के भन्दाखेरि हामीले झासझुस घर अगाडि सफा गर्नुपर्छ। सफा गर्नलाई सबैको स्थिति, आर्थिक स्थिति कस्तो छ भन्ने कुरा त त्यहीँको गाविसको वडा अध्यक्षलाई थाहा हुन्छ, नगर प्रमुखलाई थाहा हुन्छ। अनि त्यो आफ्नो आर्थिक स्थिति अनुसार तपाईँहरूलाई यो गर्नको लागि यतिसम्म हामीले गर्न सक्छौँ भने उहाँहरूले त्यो कार्यक्रम पनि राख्नुपर्छ सरसफाइको, किनभने उहाँहरूले त्यो सरसफाइ गरेर बस्ने समय हुँदैन। जम्मा घरमा कसैको छ सातजना केटाकेटी छन्, दुईजना आमा र बुवा हुनुहुन्छ, कसैको आमा मात्र, कसैको त्यस्तो अवस्था पनि छ। त्यो अवस्थामा उहाँहरूले बिहान 4 बजेदेखि उठेर बेलुका 11 बजे काम गरेर आएर ती छोराछोरीलाई पकाएर खुवाउने आमा पनि हुनुहुन्छ। त्यो लेभलकोलाई पनि हामीले छुट्याउनुपर्छ, लेभल छुट्याउनुपर्छ। त्यसपछि घरको सरसफाइ, अहिलेसम्म पनि ग्रामीण भेगमा दाउराले पकाउने कति घर धुरीहरू हुनुहुन्छ, उहाँहरूलाई दाउरा कहाँनिर राख्ने, त्यो कुनामा कसरी बस्छ, अनि फेरि घर त त्यो कोठा पक्की घर हुँदैन धेरैको, अनि त्यो नभएको ठाउँमा पनि यहाँनिर पुवालहरू कसरी बन्द गर्ने, पक्की घरमै पनि राति एक्लो हुने सर्पहरू पनि छन्, त्यसमा चाहिँ कस्ता प्राथमिक कुराहरूलाई हामीले चाहिँ समेट्नुपर्छ भनेर त्यो खालको कुराहरू सबै उहाँहरूलाई जानकारी दिनुपर्छ। र विशेष गरेर अझ उहाँहरूको छोराछोरीलाई जानकारी दिनुपर्छ। आमा बुवाले त काम गरेर आएर थकाइ लाएर उहाँहरू केही नगरिकन बच्चाहरूलाई खुवाएर सुत्नु थाल्नुभयो भने बच्चाहरूले होइन आमा बुवालाई यसो यसो गर्नुपर्छ, यहाँ यसो गर्नु, उहाँहरू आफै प्रिकसन दिन थाल्नुहुन्छ नि बच्चाहरू। त्यति इनिसियल रूपमा जान सक्यो भने मात्रै हुन्छ, यो एकदमै जरुरी छ। स्थानीय सरकारको कार्यक्रममा यो पर्नु जरुरी छ। र टोकिसकेपछि कुन हस्पिटल त नजिक छैन र प्राथमिक उपचार कहाँनिर राख्ने, त्यो चाहिँ एकदम जरुरी छ।
3: स्थानीय सरकारको ध्यानमा पुर्याउनलाई यो के गर्दा हुन्छ होला?
1: त्यो चाहिँ हामी ओडा अध्यक्ष ज्यूहरूसँग राम्रो छलफल गर्नुपर्छ र स्थानीय अगुवाहरू हुन्छन् त्यहाँ ग्रामीण भेगमा, उहाँहरूलाई पनि त्यसमा समावेश गराउनुपर्छ। सुरुमा चाहिँ एकदम गाह्रो छ, ओडा ओडामा हामीले कार्यक्रम गरेर मात्रै जानु जरुरी हुन्छ, नत्र भने यो सक्सेस हुन एकदम गाह्रो छ। हामीले आज गऱ्यौँ अनि फेरि यो जाडो महिनामा कम हुन्छ सर्पले टोक्नलाई, त्यो कुरो हराउँछ अनि फेरि गर्मीमा आउने बित्तिकै त्यो सुरु हुन्छ, त्यो उहाँहरूले बिर्सिसक्नु भएको हुन्छ त्यतिखेर। अनि त्यसले गर्दाखेरि पनि बालुवामा पानी जस्तो नहोस् हामीले गरेका कार्यक्रमहरू चाहिँ त्यो जुन लेभलमा हामीले राखेका छौँ त्यही लेभलबाट बरु माथि चढोस् तर तल नझरोस् हाम्रा कार्यक्रमहरू, त्यसरी जानु जरुरी।
3: सो बजेटमा ल्याउन जरुरी छ, तपाईँले अहिले यसलाई फर्मलाइज गर्नलाई चाहिँ स्थानीय सरकारले बजेट पनि छुट्याउन चाहिँ
1: बजेट नै छुट्याउनु जरुरी छ, किनभने बरु धेरै नहोला सुरुवात गर्नु जरुरी छ, जसले गर्दाखेरि उहाँहरू अवेरनेसको कार्यक्रम जति अगाडि जान्छ जति चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो सर्पबाट बच्नलाई सजिलो छ गाह्रो छैन, उनीहरूले आएर यत्तिकै टोक्ने होइन, जस्तो झ्यासम्यास छ हामी घाँस काट्न गयौँ उसलाई च्यापा समात्यो भने उसले फेट फिल गर्यो नि त, उसले त मलाई मार्न आयो भन्यो अनि टोक्छ नि त, उसले त ऊ आफ्नो बाटो जान पाएन नि त। यस्ता यस्ता कुराहरू छ, जस्तो तरकारी नै अहिले कहीँ सागहरू पनि हामीले सागबारीमै पनि यो घटना देखेछौँ, काउलीबारीमा पनि घटना देखेछौँ, अलिकति चलाख भएर जानुपर्छ, त्यहाँ छ कि केही हेरेर जानु पर्यो, सरसफाइ छ त्यसमा, हो हामीले गोडेका छौँ पानी हालेका छौँ त्यो देखिन्छ छर्लक्कै, तर पनि कुनै बेला मान्छे कुन दिमागले कुन सोचेर के सोचेर गइरहेको हुन्छ, मान्छेको दिमाग कता पुग्या हुन्छ, तर त्यो तरकारी बारीमा जाँदाखेरि तरकारी बारीमै कन्सन्ट्रेट भएर नगएको पनि हुनसक्छ कहिलेकाहीँ, यी कुराहरूले पनि राख्छ।
4: लास्टमा के छ तपाईँहरूको?
1: मैले चाहिँ अन्त्यमा के भने यो कार्यक्रम असाध्यै राम्रो लाग्यो मलाई, यो सुरुवात गर्नुभएको हजुरहरूलाई एकदमै धन्यवाद छ। यसमा अझ फेरि अर्को कुरो के जोड दिन खोजेँ भने यो मन्त्रालय अन्तर्गत परेर जस्तो अब मलाई चाहिँ फोन किन आउँछ भन्दाखेरि यो वन मन्त्रालयको यो जनावर हो भन्ने हिसाबले आउने, तर त्यो होइन, यो सबैको सबै मन्त्रालयको हो, एभ्री वानको हो, सबै 3 करोड नेपालीको हो, यो हामी सबैको समस्या हो भनेर हामी गयौँ भने हुन्छ, यो मन्त्रालयको त्यो मन्त्रालयको भनेर छुट्याउँदाखेरि यो अलिकति अप्ठ्यारो हुन्छ। यो वन मन्त्रालयले मात्रै राख्नुपर्ने होइन, हाम्रो 25 मन्त्रालयले यो कार्यक्रम राखेर हामी तल ग्रामीण भेगसम्म गएर स्थानीय सरकारसम्म पुग्न सक्यौँ भने यो कार्यक्रम सफल हुन्छ र हामी सबैलाई फाइदा हुन्छ र अनि इको सिस्टममा चाहिँ बिचमा बिग्रिँदैन, इको सिस्टम नबिग्रेला राम्रोसँग चल्ला।
2: हस् अनि यो इम्पोर्टेन्ट इनिसिएटिभ हो, यसमा डब्लुएलएफ नेपाल चाहिँ नेपाल सरकारको नेतृत्वमा रोटरीसँग मिलेर हामी फिल्डमा हामीले गर्ने कार्यक्रमहरूमा अहिले गरिरहेकोमा नभए पनि भोलि भविष्यमा हामीले गर्ने कार्यक्रमहरूमा कहाँनिर चाहिँ यसलाई मिलाएर अगाडि लिएर जान सकिन्छ, हामीले गर्ने कार्यक्रमहरूमा बढीभन्दा बढी चाहिँ यसलाई जनसमुदायमा चाहिँ सचेतना पुर्याउन सकेर बढीभन्दा बढी चाहिँ यसबाट हुने मृत्युहरू कम गर्नको लागि चाहिँ हामीसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता रहिरहन्छ होइन, राम्रो कामको सुरुवात छ, त्यसको लागि रोटरी लगायत सबै हुनुहुनेहरूलाई चाहिँ शुभकामना छ।
4: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक अभियानहरूमा काम गरिरहनु भएको छ बताइदिनुहोस् न।
5: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
8: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

0: महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको अनुमति दिएसँगै विभाजनको डिलमा पुगेको काङ्ग्रेसमा वैधानिकताको विवाद पुनः बिउटिएको छ। पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले तयार गरेको मुद्दामा सर्वोच्च अदालतले बिहिबार पुनरावलोकनको अनुमति दिएको हो। काङ्ग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। शनिबार स्वर्गीय श्यामबहादुर कार्कीको 1900 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आजदेखि शुरू हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने दावी समेत गर्नु भएको छ। त्यस्तै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बद्दर नगरेको उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, सर्वोच्च अदालतको पछिल्लो आदेशले पुनरावलोकनको ढोका मात्र खोलेको हो। निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनवाई नगरेको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिएको देखिन्छ। अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं। पुनरावलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा केलाएर राख्नेछौ। यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौं, उहाँले भन्नुभएको छ। त्यस्तै काङ्ग्रेसको असन्तुष्ट पक्षले यही साउन 29 देखि 31 गतेका लागि तय गरेको राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ।

0: कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा असोजमा तय गरिएको 15 महाधिवेशनको तयारीलाई मुख्य एजेण्डा बनाइएको छ। त्यस्तै समसामयिक राजनीति, अघिल्लो साता पूर्वी तराईका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसा, सरकारका काम कारवाही र पार्टीको सांगठनिक विषयबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरूले बताउँदै आएका छन्। यस विषयमा पनि बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको छ। तर सर्वोच्च अदालतले आधिकारिकता सम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै काँग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना भने कमजोर बनेको छ। सर्वोच्चको पुनरावलोकनपछि काँग्रेसका दुवै पक्ष गरम, संस्थापनले महाधिवेशन प्रक्रिया र इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
1: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भेट्दै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने भएका छन्। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग छुट्टा छुट्टै भेट गर्दैछन्। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ल्स डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। शाहले दुई साता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनिया राजदूतलाई आउन भनिएको छ। दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समय तालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ। अमेरिका नेपालको अर्को महत्वपूर्ण मित्र र विकास साझेदार हो। प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ।
0: झण्डै दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन 5 महिना नपुग्दै दोहोरो दबावमा पर्नु भएको छ। जनजीविकाका सवालमा सरकार खरो रूपमा उत्रिन नसकेको भन्दै स्वयं सत्तापक्षकै सांसदहरूले समेत सरकारको चरको आलोचना गर्न थालेका छन्। विपक्षीहरूले त शुरूदेखि नै सरकारको आलोचना गरिरहेका छन्। यसअघि सत्तापक्षका सीमित सांसदहरूले असन्तुष्टि जनाए पनि पछिल्लो समय राष्ट्रपाभित्रै सरकार विरोधी स्वरहरू बढ्न थालेको छन्। आन्तरिक रूपमा झाँगिँदै गएको राष्ट्रपाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ। सरकारले गरेको कामप्रति राष्ट्रपाका सांसद नै असन्तुष्ट देखिएका छन्। उनीहरूले प्रतिनिधि सभा बैठकमै राष्ट्रपाका सांसदहरूले सारा सरकारमाथि गम्भीर प्रश्न उठाउन थालेका छन्। खाना पकाउने ग्यास नपाएर लाइनमा बस्दा जनताले खेपिरहेको शास्तिबारे राष्ट्रपाकै सांसदले प्रश्न उठाएका छन्। राष्ट्रपा सांसद रमेश प्रसाईले दुई तिहाईको सरकार हुँदा पनि ग्यासका लागि जनता लाइनमा बस्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन्। यसै गरी राष्ट्रपा सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाह संस्कारका क्रममा कर तिर्नुपर्ने नीतिप्रति आपत्ति जनाएकी छन्। विपन्न नागरिकको मृत्युमा निशुल्क दाउरा उपलब्ध गराउन सरकारसँग समेत माग गरेकी छन्। त्यस्तै राष्ट्रपाकै अर्का सांसद मनिष झाले सरकार सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका छन्। निष्ठामा कुनै शंका छैन, नियतमा पनि प्रश्न छैन, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ, त्यो स्वीकार गर्नुपर्छ, शुक्रबारको संसद बैठकमा उनले भनेका छन्। त्यस्तै राष्ट्रपा सांसद अमरेश कुमार सिंहले पनि अहिले पहिल्यैदेखि सरकारको विरोध गर्दै आएका छन्। उनले सरकारको बजेटमा पनि चरको असन्तुष्टि जनाएका छन्। यसअघि विपक्षीहरूले त शुरूदेखि नै राजनैतिक प्रतिशोध चाँदेर नेता व्यापारीलाई धरपकड गरेको, बिना कुनै योजना सुकुम्बासीलाई हटाएको, सेवा प्रभावमा सुधार गर्न नसकेको र संसदप्रति प्रधानमन्त्री जवाबदेही नभएको लगायत आरोप लगाएर विरोध गर्दै आएका छन्। विपक्षीको विरोधमा यसअघि राष्ट्रपा सांसदले प्रतिवाद गर्ने गरे पनि पछिल्लो समय आफ्नै बाटो समेत सरकारको विरोध हुन थालेको छ। सत्तापक्षकै सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री शाहले पनि घुमाउरो तरिकाले असन्तुष्टि जनाउनु भएको छ। सांसदहरूले शुक्रबार संसदमै सरकारको विरोध गरेपछि उहाँले मध्यराती फेसबुकमा स्ट्याटस लेखेर आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभयो। आफू एक्लो भएको र एक्लै लड्नु परेको

0: क्लासै सब कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन उहाँले भन्नुभएको छ। सही समय आउन केही समय लाग्ने पनि उहाँले बताउनु भएको छ। ढिलो भए पनि गलत नहुने उहाँको भनाइ छ। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। उहाँले भन्नुभएको छ भने सही समय आउन कहिलेकाहीँ समय लाग्छ, नआत्तिनुहोस्, गलत हुँदैन, उहाँले लेख्नु भएको छ। त्यस्तै राष्ट्रपतिका नेता मनिष झाले प्रधानमन्त्री बालिन्द्र शाह बालिनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको बताउनु भएको हो। तर सुधार गर्नै पर्ने केही पक्ष भनी रहेको उहाँको भनाइ छ। परिवर्तनका लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ, झाले भन्नुभएको छ। हिजो सदनमा भनेको चाहिँ नियत र आशयमा शङ्का छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्, संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको र यो काम निरन्तर हुने उहाँको भनाइ छ। त्यस्तै संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कारवाहीप्रति प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभएको छ। सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुसी व्यक्त गर्दै उहाँले उनीहरूको दोहोरो चरित्रमाथि भने प्रश्न उठाउनु भएको छ। आफूले बनाएको सरकार, संसद, संविधान दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखेको हो र यसको काम कारवाहीप्रति साँच्चै असन्तुष्टि हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको उहाँको भनाइ छ। त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले फेसबुकमा एक्लै लड्नुपर्ने भन्दै पोस्ट गरेपछि पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको बताउनुभयो। यसरी 5 महिना नपुग्दै प्रधानमन्त्रीलाई दोहोरो दबाव शीर्षकमा आजको हिमालय राष्ट्रिय दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा खबर छापेको छ। सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टिमवर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका वर्ष निजी क्षेत्रलाई मात्र औषधि वितरण गर्न दिने गरेको थियो। डीडीसीको व्यापार उपशीर्षकमा यससँगै खबर छ। दुग्ध विकास संस्थान डीडीसीको कारोबार बढेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डीडीसीको व्यापार उहात्तै बढेको हो। बढ्यो वायु सेवाको आमदानी। नेपाल वायु सेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढी हो। सात उद्योगको डीडीए सरकारी स्वामित्वका 7 वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डीडीए गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 वटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन शुरू। यससँगै अर्को खबर, लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मर्मत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मर्मतपछि उद्योगका लुम सञ्चालन गरेर शनिबारबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: त्यस्तै सरकार व्यापारी बन्ने कि नियामक शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले वर्षौंदेखि घाटामा रहेका र बन्द प्राय सार्वजनिक उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयास अघि बढाएसँगै नयाँ बहस शुरू भएको छ। ती उद्योग दीर्घकालीन रूपमा सरकार आफैले चलाउने कि निजी क्षेत्रलाई व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सुम्पिने। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी लगानीका उद्योगको बजारीकरणदेखि बन्द उद्योग पुनः सञ्चालनसम्म सक्रियता देखाइरहनु भएको छ। तर अर्थ मन्त्रालयकै तथ्याङ्कले